0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ष पेंस
2: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
2: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
3: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
2: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेस्तरी स्वादिलो छ
3: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
2: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रत बन्द पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
7: हेलो के छ तेरो खबर
8: ठिक छु यार सन्चै छस्
7: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
8: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
7: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
8: मैले पनि किन्नु छ के सँगै किनौँ न
7: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
8: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्न संसार हो त्यही जाऊ न
7: ए मैले पनि खुब सुनेको छु किन्न संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
9: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
10: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 98-560-31-412 98-464-67-887
11: तन्ना आजै फेरिहाल्नुहोस्
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज
12: पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
13: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
14: Three point four.

0: नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्वत 2083 साल असोज 8 गते बिहिबार। तदनुसार सन् 2026 सेप्टेम्बर चौबीस तारीक नेपाल सम्वत 1146 भदौ शुक्ल पक्ष त्रयोदशी तिथि। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। फ्लाई दुबईले थाल्यो पोखरा दुबई उडान। आउँदा 113 यात्रु लिएर आएको फ्लाई दुबईको जहाज फर्किँदा 152 यात्रु लिएर फर्कियो। गण्डकीका स्थानीय तहमा गरीबीको दरमा ठूलो असमानता। मध्यविन्दुमा गरीबीको दर सबैभन्दा उच्च। मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अपनाउन प्रमको आग्रह। 58 जिल्लाका 512 पालिकामा नेपाली कंग्रेसको अधिवेशन शुरू। अधिकांश स्थानमा निर्वाचन नै हुने सम्भावना। कारोबार घटेपछि पोखराका दोहोरी व्यवसायी चिन्तित। 24 घण्टा सञ्चालनको माग असोज 9 गते प्रथम अधिवेशन हुँदै। विकर्षीको कृति भोटेकोशीको कहर लोकार्पण। समेटियो बाढ़ीको विनाश र मानवीय पीड़ा। राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा। एल निनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी। र पोखरामा असोज 9 र 10 गते छैटौं राष्ट्रिय एसीएएनएन फुटसल प्रतियोगिता हुने। पोखरामा नेपाल हवाई खेलकुद संस्थाको 23 साधारण सभा तथा 11 अधिवेशन आयोजना।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8-71।

समाचार विस्तारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चेक इन काउन्टर अगाडि यात्रुहरूको लामो लाइन थियो। कसैको हातमा पासपोर्ट थियो, कसैसँग लगेज, कोही परिवारसँगै आएका थिए, कोही आफन्तलाई विदाई गर्न। त्यहाँको माहौलमा खुशी र भावुकता एकैसाथ मिसिएको थियो। कसैका लागि त्यो रोजगारीको यात्राको शुरूआत थियो, कसैका लागि लामो समयदेखिको प्रतीक्षापछि आफ्नै ठाउँबाट अन्तर्राष्ट्रिय उडान भर्ने अवसर, अनि कसैका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल साँच्चैकै अन्तर्राष्ट्रिय विमानस्थल बनेको अनुभूति गर्ने दिन। बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले दुबईबाट पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान भरेपछि विमानस्थलको दृश्य यस्तै थियो। दुबई जाने यात्रुहरू कोही खुशी, कोही भावुक देखिएका थिए। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको फ्लाई दुबईको बोइङ 737 विमान साँझ 6:15 पोखरा अवतरण गरेको थियो। साँझ 7:15 यात्रु लिएर त्यही विमान दुबईतर्फ फर्कियो। आउँदा 113 यात्रु ल्याएको जहाजले फर्किँदा 163 जना लिएर गएको हो। यो उडानसँगै पोखरा विमानस्थलबाट पहिलो पटक नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान शुरू भएको हो। विमानबाट विमानस्थलमा वाटर सल्युट दिएर स्वागत गरिएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको लामो समयपछि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा पनि त्यही साँझ टुंगिँदै थियो। पोखराबाट मात्रै होइन, देशका विभिन्न जिल्लाबाट यात्रुहरू पहिलो उडानका लागि आएका थिए। बुटवल, दाङ, झापा, हेटौँडा, इटहरी, लमजुङ, तनहुँ, सिन्धुली र सुदूरपश्चिमबाट आएका यात्रुले पनि पोखराबाट दुवै उडान गरेका छन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका लागि पनि यो लामो प्रतीक्षापछि आएको दिन थियो। 2023 जनवरी 1 कहिले इन्टरनेशनल फ्लाइट रेगुलर होला भन्नेको कुरा हिजोबाट शुरू भएको छ। उत्तरतिर त भएकै थियो, दक्षिणतिर नहुँदा चाहिँ त्यो रेगुलर नहुने हो कि भन्ने थियो। त्यो हिजोबाट सबै प्रश्नहरूको जवाब प्राप्त भएको छ, उनको भनाइ छ। बुटवलबाट आएका एक यात्रुका लागि पोखरा आउनुको कारण सहजता थियो। काठमाडौँ पुगेर अन्तर्राष्ट्रिय उडान लिनुभन्दा पोखरा आउन सजिलो लागेको उनले बताएका छन्। काठमाडौँ जानुभन्दा बाटोको अवस्था पनि जटिल छ, बुटवलबाट पोखरा एकदम सजिलो छ, दूरी पनि कम छ, जहाँ सुविधा छ त्यहीँबाट जाने हो उनले भनेका छन्। रोजगारीका लागि दुवै जाने यात्रुको संख्या उल्लेखनीय देखिन्थ्यो। दाङबाट आएका एक युवा यात्रुले रोजगारीका लागि विदेश जानु परेको बताएका छन्। सबैको मजबूरीले गर्दा कामको सिलसिलामा जानु परेको छ उनले भनेका छन्। पोखराबाटै अन्तर्राष्ट्रिय उडान शुरू भएकोमा भने यात्रुहरू उत्साहित थिए। दुवै जान लागेका एक युवा यात्रुले आफ्नै ठाउँबाट सिधै विदेश जान पाउँदा खुशी लागेको बताएका छन्। आफ्नै ठाउँबाट डाइरेक्ट जान पाउँदा एकदमै खुशी लागेको छ। पहिला काठमाडौँ हुँदै जानु पर्थ्यो, अब पोखराबाटै सेवा पाउँदा फ्लाई दुबईलाई पनि थ्याङ्क यू भन्न चाहन्छु उनले भनेका छन्। पोखराको खिम कला थापा भने बेल्जियम जाँदै थिइन्, उमेर ढल्किसकेको भए पनि आफ्नै ठाउँबाट अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न पाउँदा उनलाई रमाइलो लागेको थियो। पोखराबाट अन्तर्राष्ट्रिय उडान प्रयोग गर्न पाउँदा एकदमै रमाइलो लागेको छ उनले भनेका छन्। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठ लामो समयदेखि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको लागि आवाज उठाउँदै आएका अभियन्ता हुन्। पहिलो नियमित उडानको दिन उनी विमानस्थलमै थिए। फाइनल्ली हामी पोखराबाट दुवै उडान नियमित गर्न सफल भएका छौं। पोखराबाट दुवै हुँदै संसारका 250 भन्दा बढ़ी एयरपोर्टमा हामी यात्रा गर्न सक्छौ। गण्डकी प्रदेश र पोखराको पर्यटनका लागि यो अत्यन्तै खुशीको कुरा हो उनले भनेका छन्। होटलसन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका लागि पनि पहिलो उडानमा यात्रुको उपस्थितिले उत्साह थपेको थियो। नाटा गण्डकी प्रदेशकी अध्यक्ष संगीता पौडेलले भनिन्, अन्तर्राष्ट्रिय एयरपोर्ट ल्याउनका लागि अनसन बस्ने बेलादेखिको सपना आज पोखरेलीहरूको पूरा भएको छ। यो गण्डकी प्रदेशवासी र पोखरेलीहरूका लागि एकदमै ठूलो अवसर हो। नाटा गण्डकी प्रदेशका महासचिव मिलन ढकालले 165 सीट भएको जहाजका धेरै सीट भरिनु ठूलो उपलब्धि भएको बताएका छन्। लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलले उद्देश्य लिएपछि गन्तव्यमा पुग्न सकिँदो रहेछ भन्ने अनुभूति भएको सुनाएका छन्। नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेललाई फ्लाई दुबईको अन्तर्राष्ट्रिय सञ्जालसँग जोडिएको बताएका छन्। यो पोखरेलीहरूका लागि ऐतिहासिक र अविस्मरणीय दिन हो। फ्लाई दुबई
भारतको विश्वभर सञ्जाल भएकाले पोखरा अब संसारका अन्य शहरहरूसँग जोडिनेछ उनको भनाइरहेको छ। रेवान पोखराका अध्यक्ष वसन्त गौतमले फ्लाइ दुबईको उडानलाई पोखराको पर्यटनको लागि खुशीको विषय मानेको बताएका छन्। रेवानका महासचिव वीरेन्द्र श्रेष्ठले लामो समयदेखि प्रतीक्षा गरिएको उडान शुरू हुनु राम्रो शुरूआत भएको बताएका छन्। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत कास्कीमा पाँच पालिकामा पनि अधिवेशन भएका छन्। यहाँको चारवटा गाउँपालिकामा सर्वसम्मत सभापति चुनिए भने पोखरा महानगरको सभापतिका लागि तीनजना बीच निर्वाचन भएको छ। नेपाली कंग्रेस मादी गाउँपालिकाको सभापतिमा कृष्ण चन्द्र बराल सर्वसम्मत भएका छन्। उपसभापतिमा रामबहादुर गुरूङ र कविता गुरूङ, सचिवमा प्रवीण गुरूङसँगै सहसचिवमा सुजन पाण्डे सर्वसम्मत भएको नेता देवीजंग गुरूङले जानकारी दिए। नेपाली कंग्रेस अन्नपूर्ण गाउँपालिका कास्कीको सभापतिका प्रतिस्पर्धी कृष्ण प्रसाद सुवेदीले उम्मेद्वारी फिर्ता लिएपछि सुशील भट्टजन निर्विरोध सभापति निर्वाचित भएका छन्। सर्वसम्मत नेतृत्व चयनसँगै गाउँपालिकामा कंग्रेसको नयाँ कार्य समिति बनेको छ। सहमतिका आधारमा पदाधिकारी चयन गरिएको हो। निर्वाचित पदाधिकारीहरूमा सभापति सुशील भट्टजन, उपसभापति लोकराज भण्डारी, महिला उपसभापति खेम कुमारी पुन, सचिव दिल बहादुर जेसी र सहसचिव मनिषा विश्वकर्मा रहेका छन्। सभापतिका प्रतिस्पर्धी सुवेदीले उम्मेद्वारी फिर्ता लिएपछि भट्टचन्दको निर्विरोध निर्वाचन हुने बाटो खुलेको हो। माछापुच्छ्रे गाउँपालिकाको सभापतिमा केशव राज अधिकारी सर्वसम्मत चुनिएका छन्। उपसभापतिमा रामहरि गुरूङ र जमुना पुन निर्विरोध भएको निवर्तमान सहसचिव राकेश गुरूङले जानकारी दिएका छन्। उपसभापति राम गुरूङले सर्वसम्मत गर्न सहमति जनाएको र अर्का उपसभापति वीरेन्द्र गुरूङ महाधिवेशन प्रतिनिधिमा जाने भएपछि अधिकारी सर्वसम्मत भएको उनले बताएका छन्। समितिको सचिवमा सुभाष चन्द्र लम्साल र सहसचिव सूर्य गुरूङ निर्विरोध भएको उनले बताएका छन्। रूपा गाउँपालिकामा विमल बाबु नेउपानेको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ। उपसभापतिमा लीलानाथ सुवेदी, सुशीला छेत्री, सचिव श्रीधर लामिछाने र सहसचिव शान्ता अधिकारी निर्विरोध निर्वाचित भएको महाधिवेशन प्रतिनिधि गीमाया गुरूङले जानकारी दिएका छन्। नेपाली कंग्रेस पोखरा महानगरपालिकाको सभापतिका लागि तीनजना आकांक्षी भएपछि निर्वाचन भएको छ। अहिलेको सभापति सुरेन्द्रमान विजुक्षे, वर्तमान सचिव गणेश बहादुर थापा र पोखरा छका निवर्तमान ओडा सभापति सन्तोष पौडेल सभापतिमा उम्मेद्वारी दिएका छन्। सभापतिमा तीनजनाको उम्मेद्वारी परेसँगै सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढ़ेको हो। पोखरा महानगरको सचिव धनञ्जय पौडेल निर्विरोध भएका छन्। पोखरा महानगरमा भएका 1448 प्रतिनिधि मध्ये 1341 जना मतदानमा सहभागी भएका थिए। मित्र राष्ट्र भारतको अण्डमान सागर क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै पश्चिमदेखि उत्तर पश्चिम दिशातर्फ सर्न थालेपछि कास्कीमा उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई उद्धृत गर्दै प्रशासनले असोज 8 गते बिहिबारदेखि 11 गते आइतबारसम्म कास्की र आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। अविरल वर्षाका कारण नदी तथा खोलाहरूमा जल सतह बढ़ी, आकस्मिक बाढ़ी, पहिरो, बाटो भाँसिने र कटानको जोखिम रहने भएकाले सर्वसाधारणलाई नदी किनारामा नजान आग्रह गरिएको छ। वर्षाका बेला खोला तथा नदी किनारामा माछा मार्न, पौड़ी खेल्न, लुगा धुन, ढुंगा बालुवा निकाल्न, बाढ़ीले बगाएर ल्याएका सामग्री झिक्न तथा गाईवस्तु चराउन नजान प्रशासनले निर्देशन दिएको छ। यस्तै नदी किनारामा भलिबल, फुटबल वा क्रिकेट जस्ता बाह्य खेलहरू नखेल्न र बालबालिकालाई निगरानीमा राख्न अभिभावकहरूलाई सूचित गरिएको छ। जिल्ला प्रशासन कार्यालयले नदी र होचो भूभागका बासिन्दालाई पानीको बहाव निरन्तर नियाल्न र
जोखिम बढ़ेमा तुरन्त सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। यसैगरी चालकहरूलाई नदी किनाराका सड़क तथा बगरमा सवारी रोक्न वा पार्किङ नगर्न भनिएको छ। कास्कीका ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनहरू दिउँसो 4 बजेपछि र राष्ट्रिय राजमार्गमा चल्ने सवारी साधनहरू रातिको समयमा नचलाउन प्रशासनले निर्देशन दिएको छ। अति आवश्यक अवस्था बाहेक यात्रामा ननिस्कन र यात्रा गर्नै परे राजमार्ग तथा सड़कको पूर्व जानकारी लिएर मात्र हिँड्न अपील गरिएको छ। पदयात्रामा निस्कन रोक लगाउँदै हाल पदयात्रामा रहेका पर्यटकहरूलाई यात्रा स्थगित गरी सुरक्षित स्थानमा बस्न भनिएको छ। विपदको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणले मौसम पूर्वानुमानको सूचना नियमित लिनुपर्छ। बाढ़ी वा विपदको आकस्मिक अवस्था आएमा तुरन्त नजिकको प्रहरी वा निशुल्क आपतकालीन नम्बर 100 विपद सूचना तथा उद्धार टोल फ्री नम्बर 1234 सम्पर्क गर्न आग्रह गर्दछौ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले भनेका छनृ।

प्रधानमन्त्री वालेन्द्र शाह बुधबार राति अमेरिकाको न्यूयोर्क पुग्नु भएको छ। संयुक्त राष्ट्रसंघको 81औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न वहाँ न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालय पुग्नु भएको हो। प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरन तथा न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत ददी राम भण्डारीले स्वागत गर्नुभएको त्यहाँस्थित नेपालको स्थायी नियोगले जनाएको छ। अमेरिका पुगे लगतै वहाँले महासभामा नेपालले गर्नुपर्ने प्रस्तुतिका विषयमा परामर्श शुरू गर्नुभएको त्यहाँस्थित नेपालको स्थायी नियोगले जनाएको छ। महासभाको उच्च स्तरीय सत्रमा स्थानीय समयअनुसार बिहिबार राति 8 बजे र नेपाली समयअनुसार शुक्रबार बिहान प्रधानमन्त्री शाहले सम्बोधन गर्नुहुनेछ। त्यसका लागि नेपाल सरकारका तर्फबाट एजेण्डा सहितको सम्बोधन भाषण तयार पारिएको छ। प्रधानमन्त्री शाहले सम्बोधनको केही घण्टा अगाडि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ। नेपालमा विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनको असर बढ़ेको यहाँका हिमालमा देखा परेका विभिन्न घटनाले उजागर गरिरहेको छ। गत भदौ 10 गते लाङटाङ लिरूङ हिमाल चुइटिएर झरेपछि आएको भटेको हिमबाड़ीले नेपालमा ठूलो जनधनको क्षति गराएको घटनाको पीड़ा ताँदैछ। आफ्नो घाउ चराइरहेको बेला संयुक्त राष्ट्रसंघको 81औं महासभामा आफ्नो एजेण्डा प्रस्तुत गर्ने अवसर पनि जुड़ेको छ। महासभामा कसरी प्रस्तुत हुने सवालमा विज्ञहरूले कूटनीतिक र लवज र सादगी कायम राखेर प्रधानमन्त्री शाहले आफ्ना कुरा राख्नुपर्ने सुझाएका छन्। बंगालको खाड़ीको पश्चिम मध्य तथा आसपासको उत्तर पश्चिमी भूभागमा बलियो न्यूनचापीय क्षेत्र बनेको छ। योसँगै नेपालमा अत्यधिक वर्षाको समय 81औं महासभामा आफ्नो एजेण्डा प्रस्तुत गर्ने अवसर पनि जुड़ेको छ। महासभामा कसरी प्रस्तुत हुने सवालमा विज्ञहरूले कूटनीतिक र लवज र सादगी कायम राखेर प्रधानमन्त्री शाहले आफ्ना कुरा

बाट दक्षिण पूर्व विशाखापट्टनम बाट पूर्व उत्तर पर्वमा ओडिशाको गोपालपुरबाट दक्षिणमा र पुरीबाट दक्षिणतर्फ दक्षिण पश्चिम क्षेत्रमा रहेको मौसम विज्ञान विभागले जनाएको छ। यो प्रणाली पश्चिम उत्तर पश्चिमतर्फ सर्दै जाँदा बुधबार राति कलिङपट्टनम नजिकैबाट विशाखापट्टनम र गोपालपुर बीचको उत्तरी आन्ध्र प्रदेशको दक्षिणी ओडिशा तटीय क्षेत्रमा गम्भीर न्यूनचापीय क्षेत्रकै रूपमा प्रवेश गरेको छ।

0: नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनको प्रक्रिया अन्तर्गत अहिले देशभरका विभिन्न जिल्लामा पालिका स्तरीय अधिवेशनहरू शुरू भएका छन्। केही निर्वाचन समितिका सदस्य केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार हालसम्म 58 जिल्लाका 512 पालिकामा अधिवेशनको प्रक्रिया अगाडि बढ़ेको छ। सदस्य सचिव कटुवालले वडा अधिवेशनको तुलनामा पालिका अधिवेशन केही जटिल र समय लाग्ने खालको भएको बताएका छन्। वडा अधिवेशन जस्तो सजिलो पालिका अधिवेशन हुँदैन, यहाँ सर्वसम्मतिको सम्भावना पनि कम छ। यदि सर्वसम्मतिको प्रयास गरिए पनि सबै पक्ष मिलाउन समय लाग्छ। अधिकांश स्थानमा निर्वाचन नै हुने सम्भावना बढ़िरहेको र निर्वाचन प्रक्रिया पूरा गरी नतिजा सार्वजनिक गर्न समय लाग्ने स्पष्ट पारेका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
2: पोखरामा एकमात्र ईएमबीए कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टेल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-98084-46-525।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप

0: आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संग को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन करना संपर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हाट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला, यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ईसीजी,
8: ईईजी, पीटीए,
7: फिजियोथेरापी, यूरोफ्लोमेट्री,
8: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
8: होल बॉडी चेकअप, हेल्थ पैकेज,
7: मेट्रो सिटी हॉस्पिटल प्राली, पोखरा 8 सृजना चौक कास्की।
8: फोन 061-572-648 572-849।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162 590-163।
11: हेलो
12: हजुर नमस्कार।
11: हेलो
12: नमस्कार काका सुन्नु भएन?
11: हेलो हेलो
13: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज सुन्नु भएन?
13: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
14: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342 433-640।
15: होम केयर सेवा, होम केयर सेवा।
16: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
15: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
16: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
15: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
16: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
15: सुत्केरी नवजात शिशुको हेरचाह,
16: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
15: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
16: डाक्टर ल्याब सेवा,
15: औषधि डेलिभरी सेवा,
16: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98-560-89-2 77।
17: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405 98-560-33-405।
18: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
17: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
18: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
19: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
18: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
19: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
9: हेर, लेखसाइत नरहेको 22 वर्ष भन्दा पुरानो
18: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
19: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
18: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
20: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
21: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
20: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-8-71।

गण्डकी प्रदेशका स्थानीय तहमा गरीबीको दरमा ठूलो असमानता रहेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफ नेपालको संयुक्त आयोजनामा बुधबार पोखरामा आयोजित कार्यक्रममा गरीबीको लघु क्षेत्र अनुमान तथा गरीबी र अपाङ्गता सम्बन्धी अध्ययन प्रतिवेदनको नतिजा सार्वजनिक गरिएको हो। सार्वजनिक तथ्याङ्क अनुसार गण्डकीका स्थानीय तहमध्ये नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा गरीबीको दर सबैभन्दा उच्च 42.66% रहेको छ। त्यहाँको जनसंख्या 61,091 रहेकोमा गरीबीमा रहेका जनसंख्या 26,064 रहेको तथ्याङ्कमा उल्लेख गरेको छ। उच्च गरीबी दर भएका स्थानीय तहमध्ये बागलुङको जैमिनी नगरपालिकामा 28.47%, ढोरपाटन नगरपालिकामा 24.77%, निसीखोला गाउँपालिकामा 23.39% र गलकोट नगरपालिकामा 23.26% रहेको छ। त्यस्तै गोर्खाको गण्डकी गाउँपालिकामा 22.01%, कास्कीको मादी गाउँपालिकामा 21.63%, स्याङ्जाको चापाकोट नगरपालिकामा 20.44%, कालीगण्डकी गाउँपालिकामा 19.09% तथा म्याग्दीको धौलागिरी गाउँपालिकामा 19.14% गरीबी दर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। पछिल्लो समय ग्राहकको संख्या घट्दै गएपछि कास्कीमा संचालित लोक दोहोरी जाँचको कारोबारमा विगतको तुलनामा 50% गिरावट आएको व्यवसायीहरूले बताएका छन्। बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा कास्की लोक दोहोरी व्यावसायिक समितिका अध्यक्ष होम बहादुर गुरूङले व्यवसायीले विभिन्न समस्या झेल्नु परेको भन्दै कारोबार बढ़ाउन दोहोरी साँझलाई 24 घण्टा संचालन गर्न पाउने व्यवस्था आवश्यक रहेको बताएका छन्। उनका अनुसार कास्कीमा हाल करिब 25 दोहोरी साँझ संचालनमा रहेका छन्। तीमध्ये 18 समितिमा आबद्ध छन्। पछिल्लो समय दोहोरी व्यवसायमा लगानी गर्नेको संख्या बढ़े पनि पर्याप्त अध्ययन र बजारको अवस्था नबुझी व्यवसायमा प्रवेश गर्दा कतिपय व्यवसायलाई टिक्ने समस्या भएको उनले बताएका छन्। समितिले नयाँ कलाकार उत्पादन तथा लोक दोहोरीको संरक्षणको लागि विद्यालय स्तरदेखि नै कार्यक्रम संचालन गर्ने योजना अगाडि सारेको बताएका छन्। समितिका उपाध्यक्ष नवजंग गुरूङले दोहोरी व्यवसायले अनावश्यक तथा अतिरिक्त शुल्कको भार समेत बिहोर्नु परेको गुनासो गरेका छन्। लोक दोहोरी नेपाली मौलिक कला तथा संस्कृतिको महत्वपूर्ण हिस्सा भएकोले यसको संरक्षण र प्रवर्धनमा व्यवसायी कलाकार र राज्य सबैको भूमिका आवश्यक रहेको उपाध्यक्ष गुरूङले बताएका छन्। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29.73 अर्ब रूपियाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋणभन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार बढ़ेको हो। यस अवधिमा सरकारले 61.05 अर्ब नयाँ ऋण लिएको छ भने 70.13 अर्ब रूपियाँ सामा भुक्तानी गरेको छ। साहित्यकार सूर्य खड्का विखर्चीको नयाँ कृति भोटेकोशीको कहर पोखरामा लोकार्पण गरिएको छ। बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बीच पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालले कृतिको लोकार्पण गरेका हुन्। गत भदौ 10 गते रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिलाई समेटेर विखर्चीले उक्त काव्य कृति तयार पारेका हुन्। विनाशकारी बाढ़ीको घटनापछि एक महिना नपुग्दै कृति पाठक माझ ल्याएका हुन्। कृति 10 दिनमा तयार पारिएको जनाइएको छ। कृतिको समीक्षा गर्दै रामबहादुर बानियाले यति छोटो समयमा एउटा कृति तयार पार्नु चान्चुने विषय नभएको बताएका छन्। कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालले साहित्यकार विखर्चीको लामो साहित्यिक यात्रा र नयाँ कृतिका विषयमा धारणा राखेका थिए। पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष लक्ष्मण थापाले पनि साहित्यकार विखर्चीको साहित्यिक योगदान तथा कृतिका बारेमा चर्चा गरेका थिए। गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति समेत रहेका विखर्चीको भोटेकोशीको कहर 63 कृति हो।
हुन्दाईको नयाँ भेन्यू कम्प्याक्ट एसयूवी पोखरामा उपलब्ध भएको छ। पोखरा तथा आसपासका ग्राहकले अब नयाँ भेन्यू प्रत्यक्ष हेर्न र खरिद गर्न सक्नेछन्। नेपाली बजारमा यसको शुरूआती मूल्य 48,96,000 रूपियाँ तोकिएको छ। हुन्दाईका अनुसार नयाँ भेन्यू तीन भेरिएन्टमा उपलब्ध छ। एचएक्स दुईमा 1,197 सीसी पेट्रोल इन्जिन, एचएक्स पाँच प्लसमा 1,197 सीसी पेट्रोल इन्जिन र एचएक्स पाँच डीसीटीमा 998 सीसी पेट्रोल इन्जिन दिइएको छ। पोखरामा आएको नयाँ भेन्यूमा बोल्ड डिजाइनसँगै आराम, प्रविधि र कार्यक्षमतामा केन्द्रित सुविधा राखिएको कम्पनीले जनाएको छ। गाडीको अगाडिको भागमा ट्विन हर्न एलईडी डीआरएल र डार्क क्रोम ग्रिल राखिएको छ। गाडीको पछाडिको भागमा होराइजन एलईडी रियर कम्बिनेशन ल्याम्प राखिएको छ। सिग्नेचर सी पिलर गार्निसले यसको बाहिरी डिजाइनलाई थप फरक बनाएको छ। नयाँ भेन्यूको भित्री भागमा 10.25 इन्चको सीसीएनसी इन्फोटेनमेन्ट प्रणाली राखिएको छ। यसमा वायरलेस एप्पल कार्प्ले र एन्ड्रोइड अटोको सुविधा रहेको छ। गाडीमा डिजिटल क्लस्टर पनि उपलब्ध छ। पावर टिल्ट एण्ड स्लाइड सनरूफ समेत राखिएको छ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपरको कसूरमा कसूरदारलाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढ़ाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउन प्रस्ताव गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दर्ता गर्नुभएको छ। अमेरिकाले नेपाललाई थप 3 करोड़ 10 लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ। अमेरिकाको विदेश मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री शिशिर खनालसँग राजनैतिक मामिला हेर्ने अमेरिकी उप विदेश मन्त्री एलिसन हुकरले बुधबार न्यूयोर्कमा भेटवार्ता गर्दै नेपाललाई हिमबाड़ीपछिको पुनस्थापनामा थप सहयोग गर्ने घोषणा गरेका हुन्।

0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दैछ। त्यसैगरी संसद अन्तर्गतका विभिन्न पाँचवटा विषयगत समितिका बैठकहरू पनि आजै बोलाइएका छन्। सिंहदरबारमा बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा दुईवटा नयाँ विधेयक सम्बन्धी कार्यसूची तय गरिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0161-591-728, मोबाइल 9560-0279-29।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-576-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
9: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061 578 161 578 162

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426537526
2: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट्स

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865686536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461048082।

0: Köszönöm, hogy a napon a helyet már szuága szava, Antrász és Szamácsár. Szegdrásztánk a Mahasza, Szivántónia Kurcsa, Szedné Pálka, Himálharu már, Tibra, Gati már, Himnadi Pagvirajko Biszéma, Áfuli, Tínbarsa, Agi, Tiéka, Csitávani, Ajli, itt hártam a Parinada Vajko, Batánu Vajko. Sajá, Nyugok már Csalirajko, Szegdrásztánko, Mahasza Bák, Gárcsán Szatralaj Szambódan Gadai, Mahasza Szivu Kurcsa, Szedné Pál, Szedné Dzalvai Parivatanko, Ucsa Gyoki már Parika, Nyugdós Tészelko Mudda, Gyordár Rupa, Utánu Vajko. यस वर्षको यल निनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी पानीको अभाव र डडेलको जोखिम बढ़ने चेतावनी दिएको छ। यसको असर धान पाम तेल र माछा लगायत खाद्य उत्पादमा परे विश्व बजारमा खाद्यान्नको मूल्य बढ़न सक्नेछ। विश्व खाद्य कार्यक्रमका अनुसार यल निनोका कारण सन् 2027 अन्त्यसम्म कम्तीमा 4,90,00,000 मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्न सक्छन्। अब खेल समाचार। एसोसिएशन अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल एसीएएन कास्कीको आयोजनामा छैटौं राष्ट्रिय एसीएएन फुटसल प्रतियोगिता 2083 पोखरामा हुने भएको छ। प्रतियोगिता असोज 9 र 10 गते पोखरा 13 स्थित खेलकुञ्ज एरिनामा आयोजना गरिने आयोजकले जनाएको छ। नेपाल हवाई खेलकुद संस्था नाको 23 साधारण सभा तथा 11 अधिवेशन बुधबार पोखरामा आयोजना भएको छ। प्याराग्लाइडिङ व्यवसायी तथा खेलाड़ीहरूको साझा संस्थाको रूपमा रहेको नाको अधिवेशन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन्। अधिवेशन उद्घाटन गर्दै प्रमुख आचार्यले पोखराको पर्यटन प्रबन्धनमा हवाई खेलकुद विशेष गरी प्याराग्लाइडिङको महत्वपूर्ण योगदान रहेको बताएका छन्। प्याराग्लाइडिङलाई थप व्यवस्थित सुरक्षित र व्यावसायिक बनाउँदै पर्यटनसँग जोडेर अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। अन्नपूर्ण हाइलाइट्स अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। फ्लाई दुबईले थाल्यो पोखरा दुबई उड़ान। आउँदा 113 यात्रु लिएर आएको फ्लाई दुबईको जहाज फर्किँदा 152 यात्रु लिएर फर्कियो। गण्डकीका स्थानीय तहमा गरीबीको दरमा ठूलो असमानता। मध्यविन्दुमा गरीबीको दर सबैभन्दा उच्च। मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी समन्वय तथा पूर्व सतर्कता अपनाउन प्रमुखको आग्रह। 58 जिल्लाका 512 पालिकामा नेपाली कंग्रेसको अधिवेशन शुरू। अधिकांश स्थानमा निर्वाचन नै हुने सम्भावना। कारोबार घटेपछि पोखराका दोहोरी व्यवसायी चिन्तित। 24 घण्टा सञ्चालनको माग। असोज 9 गते प्रथम अधिवेशन हुँदै विकल्पीको कृति भोटेकोशीको कहर लोकार्पण। समेटियो बाढ़ीको विनाश र मानवीय पीड़ा। राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा। यल निनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी र पोखरामा असोज 9 र 10 गते छैटौं राष्ट्रिय एसीएएन फुटसल प्रतियोगिता हुने। पोखरामा नेपाल हवाई खेलकुद संस्थाको 23 साधारण सभा तथा 11 अधिवेशन आयोजना। मेरा 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेकन किना नि खनि तोला
6: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
5: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
6: हजुर तिमी झोको लाई नि मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
5: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
5: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा ततान मि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।
9: होम केयर सेवा, होम केयर सेवा।
10: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
9: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
10: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
10: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98569927।
11: ओहो
10: छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
0: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
10: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
0: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
10: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
0: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
10: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्द, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
14: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
14: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
14: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
10: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध
16: उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराऊ, समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
17: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
16: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9850607031, 9750010031। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560334005, 9560334005।

0: बात जस्ते संबंध गास्त ज्ञान मसाला
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01685686536, मोबाइल 98560056।
4: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ।
3: चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01685686536, मोबाइल 98560056।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: स्रोत संघको आदिवासी जनजातिको अन्यस्कृत सम्बन्धलाई मान्यता देऊ।
1: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
0: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
1: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
0: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
1: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
0: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटलेस इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6089 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो नभन 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो स्टेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय समसामयिक अनि सामाजिक विषयवस्तुमाथि हामी छलफल गर्ने गर्छौं, चर्चा गर्ने गर्छौं। अहिले राजनीतिक वृत्तमा नेपाली कंग्रेसको 15 महाधिवेशन चर्चामा छ। महाधिवेशन प्रक्रिया अहिले स्थानीय तह हुँदै केन्द्रीय नेतृत्व चयनको चरणतर्फ अगाडि बढ़िरहेको छ। कंग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज 7 गते 58 जिल्लाका 512 पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी 241 पालिकामा असोज 8 र 9 गते अधिवेशन गर्ने तयारी छ। कंग्रेसले असोज 16-देखि 19 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। पालिका अधिवेशन कंग्रेसको संगठन निर्माणको एउटा महत्वपूर्ण तह हो। वडा तहबाट चयन भएका प्रतिनिधिहरूको सहभागितामा हुने पालिका अधिवेशनबाट सभापति सहित पदाधिकारी चयन हुने भएकाले यसको परिणामले आगामी प्रदेशसभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र तथा केन्द्रीय महाधिवेशनका प्रतिनिधिको समीकरणमा समेत प्रभाव पार्न सक्छ। नयाँ निर्वाचन निर्देशिका अनुसार पालिका तहमा सभापति, एक महिला सहित दुई उपसभापति, सचिव र सहसचिव चयन हुने व्यवस्था छ। कास्कीमा पोखरा महानगरपालिका सहित 5 स्थानीय तह छन्। 4 पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। गण्डकी प्रदेशको एकमात्र महानगरपालिका पोखरा कंग्रेसको स्थानीय संगठनात्मक हिसाबले पनि महत्वपूर्ण केन्द्रका रूपमा हेरिन्छ। पोखरा महानगर सभापतिमा सुरेन्द्र मान विजुक्षे निर्वाचित भएका छन्। उनको प्रतिस्पर्धीमा वर्तमान सचिव गणेश बहादुर थापा र पोखरा 6 निवर्तमान वडा सभापति सन्तोष पौडेल रहेका थिए। यसपटकको महाधिवेशन केवल स्थानीय तहको नेतृत्व चयनमा सीमित छैन। कंग्रेसभित्र महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता अध्यावधिक, सबै पक्षको सहभागिता, निर्वाचन समितिको संरचना र नेतृत्वको वैधानिकता लगायत विषयमा लामो समयदेखि मतभेद देखिँदै आएको छ। गगन थापा नेतृत्वको पक्ष र शेरबहादुर देउवा पक्षबीच महाधिवेशन कहिले र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फरक धारणा सार्वजनिक भएका छन्। शेखर कोइराला र पूर्ण बहादुर खड्का सहितका नेताहरूले पार्टीभित्र सहमति र सम्वादका आवश्यकता हुनेहुँदै आएका छन्। यस्तो अवस्थामा कास्कीमा लामो समयदेखि कंग्रेसको स्थानीय राजनीतिमा सक्रिय रहेका पोखरा महानगरपालिका वडा नम्बर 4 पूर्व वडा अध्यक्ष समेत रहेका शंकर वास्तोलासँग पालिका अधिवेशनको वातावरण, कास्की कंग्रेसभित्रको शक्ति सन्तुलन, गुटगत प्रतिस्पर्धा, नेतृत्वप्रतिको कार्यकर्ताको अपेक्षा र 15 महाधिवेशनले कंग्रेसलाई कुन दिशामा लैजानुपर्छ भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौं। दाई नमस्ते,
2: धन्यवाद।
1: आराम हुन्छ?
2: आराम छ।
1: अहिले अब यति बेला महाधिवेशन बनिरहेको छ नेपाली कंग्रेस, अहिले देशभर कंग्रेसको पालिका अधिवेशन चलिरहेको छ, कास्कीमा सम्पन्न भइसकेको छ। तपाईँले समग्र यो अधिवेशनको वातावरणलाई चाहिँ कसरी हेर्नु भएको छ?
2: यो अधिवेशन अहिले पछिल्लो समय जुन उल्लेखनीय सहभागिता देख्दाखेरि अहिले कांग्रेसमय भएको देखिन्छ, होइन? अब यसलाई चाहिँ यो कांग्रेसमय भइराख्दा, जनताहरू उत्साहित भइराख्दा, अब नेतृत्व छान्ने क्रममा त्यो नेतृत्व कस्तो ल्याउने भन्ने कुरो चाहिँ कांग्रेस जनहरूले पनि चाहिँ बुझ्नुपर्ने जरुरी थियो, होइन? हिजो मात्रै पोखरा मात्रै होइन, नेपालको सबै नगर स्तरको चाहिँ चुनाव भइसकेको अवस्था छ। धेरै ठाउँमा चाहिँ सर्वसम्मत भएको छ, भने कहीँ कहीँ चुनाव भएको छ। चुनावले पनि राम्रो चाहिँ एउटा प्रजातान्त्रिक हिसाबले चाहिँ एउटा लोकतन्त्रमा चुनाव हुनु पनि ठूलो कुरा होइन, तर चुनावले चाहिँ आगामी दिनहरूमा चाहिँ संगठनात्मक गर्छ भन्ने खालको चाहिँ म्यासेज पनि दिएको छ। मैले यसमा अर्को कुरा के पनि जोड्न पाएँ भने, अब आउने अधिवेशनहरू अझै बाँकी छ, अब 10 बाँकी छ, होइन? त्यसमा चाहिँ प्रदेशको बाँकी छ, प्रदेश क्षेत्रको बाँकी छ, महाधिवेशन प्रतिनिधिको बाँकी छ, होइन? त्यसपछि केन्द्रको कुरा छ, त्योभन्दा पछि छ। समय अभावले गर्दाखेरि यो प्रदेश स्तरीय र जिल्ला स्तरीय चाहिँ महाधिवेशन पछि गर्ने भन्ने एउटा चाहिँ केन्द्रबाट सर्कुलर भइसकेको अवस्था छ। अब यसमा कम्तीमा पनि मैले जुन पछिल्लो लामो राजनीति गरिराख्दाखेरि मैले बुझेको के छ भन्दा, हिजो र आज अलिक फरक छ। अहिले जनताले के चाहेका छन् भन्दा, बोल्ने र समयानुकूल चाहिँ आफ्नो चाहिँ कामको चाहिँ एउटा चाहिँ गतिविधि अथवा कामको लागि कार्यकर्ताकोसँग जोडिएर कुनै पनि बोल्ने या बोलिराख्दाखेरि फेरि तपाईँको चाहिँ जनतासँग एउटा ठ्याक्कै मन छुने गरेर होइन दुःख या सुखमा जोडिने खालको चाहिँ जुन स्थानीय तह या प्रदेश अथवा हामीले अपेक्षा गरेका नेताहरू आइदिए हुन्थ्यो भन्ने खालको छ, केही कतै अब छुटफुट हुन सक्छ जो चाहिँ
1: अब यो वडा अधिवेशन चाहिँ एकदमै सौहार्दपूर्ण तरिकाले, हुन त पालिका अधिवेशन सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको हो, तर वडा अधिवेशनको तुलनामा पालिका अधिवेशनमा प्रतिस्पर्धा र व्यवस्थापन अलिक बढी जटिल भयो जस्तो लाग्यो। पोखरा वा कास्कीको हकमा चाहिँ चारवटा पालिकामा सर्वसम्मत भयो, पोखरामा चाहिँ निर्वाचनै गर्नु पर्यो नेतृत्व चयनको लागि। होइन
2: यो चाहिँ के भयो भन्दा यो एउटा त्रिकोणात्मक एउटा भिडन्त भयो, त्यो भिडन्तले गर्दाखेरि भनेको त्यो त्यसलाई भिडन्तको रूपमा नहेरौँ कि त्यसलाई प्रतिस्पर्धाको रूपमा हेरौँ। आकांक्षी हुने एउटा चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ नेपाली काङ्ग्रेसमा त्यो एउटा स्वस्फूर्त पनि छ, म काम गर्छु म काम गरेर देखाउँछु भन्ने, त्यो त त्यसलाई चाहिँ नराम्रो मान्नु हुँदैन। अब त्यसलाई चाहिँ सर्वसम्मत गर्नका लागि केही दिन हामीभन्दा अग्रजहरूले पनि केही पहल चाहिँ गर्नुभएको हो, पहललाई चाहिँ अब कम्तीमा पनि सहज नभइसकेपछि ल तपाईँहरू मैदानमा जानुहोस्, तपाईँहरू जो लोकप्रिय हुनुहुन्छ आउनुहोस् भन्ने खालको चाहिँ वातावरण बन्यो।
1: कास्कीको पाँचवटा गाउँ पाँचवटा पालिकामा चाहिँ चारवटा गाउँपालिका एउटा महानगरपालिका मा सबैमा चाहिँ चुनाव सम्पन्न भइसकेको छ, अधिवेशन सम्पन्न भइसकेको छ होइन। यो अधिवेशनलाई चाहिँ तपाईँले कसरी मूल्याङ्कन गर्नुभएको छ? कास्कीको पाँचवटै पालिकाको
2: पालिकाको चाहिँ जुन हाम्रो चाहिँ पालिका र महानगरपालिकामा के फरक छ भने पालिका त्यहाँको स्थानीय अब एउटा जनसङ्ख्यादेखि लिएर होइन भौगोलिक आधारले गर्दाखेरि थोरै चाहिँ सहज गर्नुपर्छ भनेर अगाडि देखाउँथे त्यहाँका स्थानीय अथवा त्यहाँका केन्द्र अब जो जो छुनु छोइनु भयो नेताहरूले पहल गर्नुभयो त्यसकोलाई एकदमै म मेरो हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र महानगरपालिकामा अलिकति बजारमुखी र गाउँबाट पनि आएर मान्छे बजारमुखीमा काम पेसा अब नभए आफ्नो बसाइ सराई गरेर आउने पनि धेरै रहेका कारणले होइन त्यो मात्रै होइन केन्द्रदेखि प्रदेशको चाहिँ एउटा चाहिँ प्रदेशको त राजधानी नै पोखरा भयो, केन्द्रको एउटा के भन्दा केन्द्र काठमाडौँ पछिको चाहिँ दोस्रो राजनीतिक होस् या पर्यटन अथवा कुनै पनि चिजले चाहिँ रहेको चाहिँ क्षेत्र के भन्दा पोखरा भयो। माथिदेखि तलसम्मको इन्ट्रेस्ट चाहिँ पोखरा महानगरपालिका अथवा पोखरा कास्कीलाई चाहिँ हेरिएको अवस्था छ। यसरी हेरिरहँदाखेरि कम्तीमा पनि यहाँको स्थानीयसँग कस्तो मान्छे कसरी मन जोडिएको छ भन्ने खालको चाहिँ वातावरण सृजना गर्न नसक्नु होइन नेतृत्वको पनि कमी कमजोरी हुन सक्छ, किनभने भोलि यसले चाहिँ ठूलो आघात हुन पनि सक्छ होइन, किनभने अब आउँदै गरेको स्थानीय चुनाव प्रदेशको चुनाव होइन त्यो मात्रै होइन सारा पोलिटिक्स कस्केली पोलिटिक्स महानगर क्षेत्रको पोलिटिक्स हरेक कुराहरूलाई चाहिँ जोडिन सक्छ। यसमा कम्तीमा नि मिलाएर लाने कुरामा चाहिँ रहनुपर्छ भनेर मैले पनि के छ भने कास्की क्षेत्र नम्बर दुईको चाहिँ आकांक्षी हुँ भनिरहँदाखेरि मिलाउने कष्टमा चाहिँ तपाईँहरू मलाई बोलाउनुहोस् र भिड्ने कष्टमा चाहिँ तपाईँहरू चाहिँ त्यस्तो नगर्नुहोस्, किनभने अहिले अवस्था त छैन भनिरहेर म हिजो बेलुकामा चाहिँ जो जो अहिले आफ्नो चाहिँ क्षेत्रमा चाहिँ क्रियाशील भएर कुनै साथीहरूलाई चाहिँ यो उठ्नुपर्छ यो हुनुपर्छ अथवा यो हुनुपर्छ भने त्यसमा मैले जोडेको के भन्दा संघ संस्था अथवा अन्य चिज जस्तो होइन राजनीति, राजनीतिमा सुन्न धेरै पर्छ होइन गर्नु धेरै पर्छ होइन, संघ संस्थामा चाहिँ भने गराइन्छ धेरै बोलिन्छ त थोरै होइन, त्यो धेरै फरक कुराहरू छ। अनि सुख र दुःखमा दुईटैमा चाहिँ जोडिन सक्ने चाहिँ एउटा राजनीतिक धर्म हो, त्यो सामाजिक एउटा न्याय हो भन्ने मेरो मान्यता हो।
1: हजुर, अब यो पटक चाहिँ अघिल्लो महाधिवेशन तुलनामा चाहिँ कार्यकर्ताहरूमा चाहिँ कस्तो उत्साह देख्नु भएको छ?
2: अनि यसमा चाहिँ यो चाहिँ परिवर्तनको पक्षमा हो यो, अहिले जुन हिजो के थियो भन्दा हामीलाई नेपाली काङ्ग्रेसको छापमा चाहिँ रूख चिन्हमा भोट होइन हालिरहँदाखेरि हामी राजनीति गरेर आइरहँदा हालिरहँदाखेरि केही चुनावहरू अघिल्लो चुनावहरू कस्ता भयो भने तपाईँहरूले अहिले यसपालि रुख होइन अन्य पार्टीको चुनावमा हाल भनिरहँदाखेरि त्यसको चाहिँ हामीलाई चाहिँ के छ सारांशमा भनियो भने त्यसको चाहिँ हामीलाई असर कहाँ पर्यो भन्दा संगठनमा असर पर्यो। जस्तै पछिल्लो चुनावमा तपाईँ जस्तै कुनै पालिकाको कुरा गर्नुहोस् होइन कुनै महानगरको कुरा गर्नुहोस् नगरपालिकाको कुरा गर्नुहोस् होइन यी अथवा स्थानीय तह वडाहरूको कुरा गर्नुहोस् यी तहहरूमा हामीलाई माथिल्लो नेतृत्वको सर्कुलर भनेर सहकार्य भनेर हामीलाई अन्य पार्टीको चाहिँ जुन छाप लगाउन लगाइयो नि योले गर्दाखेरि नेपाली काङ्ग्रेसको संगठन बढ्नु होइन कि घट्ने देखियो र हामी जस्तो कार्यकर्ताहरूलाई के भयो भने हामी हतोत्साहित अथवा हामी निराशजनक भयौँ होइन त्यो अवस्था रहेका कारणले गर्दाखेरि अहिले केन्द्रीय नेतृत्व केन्द्रीय सभापति गगन थापाको एउटा चाहिँ परिवर्तनको लागि होइन उमेर समूहले भन्दैन मेरो उमेर समूहको हुनुहुन्छ होइन उमेर समूहका कारणले पनि के भन्दा हामीलाई एउटा जुझारु नेता पाएका छौँ जुझारु व्यक्ति पाएका छौँ उहाँको नजरमा कसैका सुनवाई होइन कसैका चाहिँ गुलामी होइन कसैका चाहिँ चाकरी होइन कि उहाँको नजरबाट उहाँको दृष्टिबाट काम गर्न सक्ने प्रत्येक 77 जिल्लामा जिल्लादेखि होइन पालिकादेखि नगरपालिकादेखि प्रदेशदेखि होइन क्षेत्रसम्मका चाहिँ नेतृत्वहरूलाई उहाँहरूले चाहिँ कम्तीमा पनि यो पालि सर्वसम्मत गर्ने खालको चाहिँ वातावरण बन्ला भन्ने मेरो आशा थियो यो आशा अब अझै बाँकी छ किनभने अझै राजनीतिमा 2-4 दिन 5 दिन 10 दिन रहन सक्छ त्यो हामीले निराश चाहिँ हुनु हुँदैन
1: अब यही सन्दर्भमा महाधिवेशनको कार्यपालिका र नेतृत्वको वैधानिकतालाई लिएर केन्द्रमा चाहिँ एउटा किसिमको विवाद होइन त्यो एउटा चिरा परेको जस्तो देखिएको छ अहिले अधिवेशन चाहिँ प्यारालल्ली भइरहेको छ कि अधिवेशन पनि भइरहेको छ र संस्थापन इतरकाहरूले चाहिँ भेला गरेर फेरि अर्को तयारी पनि गरिरहेको छ यो विवादले चाहिँ कास्की कार्यकर्तामा कस्तो खालको अन्यलता सिर्जना गरेको छ
2: यसलाई के पनि छैन किन छैन भन्नुहुन्छ भने त्यहाँ केही साथीहरू जुन हिजो हाम्रो चाहिँ यो 3 गतेको वडा अधिवेशनदेखि जो लाग्नु भएको छैन इतरसम्म भनेर अहिले देखिनु भएको साथीहरू हुनुहुन्छ उहाँहरू अहिले चाहिँ थोरै चाहिँ भमरीमा परे जस्तो के तालमा चाहिँ एउटा चाहिँ भमरी पर्छ नि त्यो भमरीमा के छ भनेर हामीले पत्ता लगाउन चाहिँ गाह्रो हुन्छ त्यस्तै उहाँहरू त्यो भमरीमा बस्नु भएको छ किन भन्दा हामी राजनीति गरेको के का लागि हो भन्दा पहिला राजनीतिक आफ्नो राजनीतिक प्रणालीको हिसाबले हेर्ने हो भने अथवा हाम्रो राजनीतिक व्यक्तिको हिसाबले हेर्ने हो भने के भन्दा पहिलो चाहिँ हाम्रो के भन्दा संगठनको चाहिँ लोगो चारतारे झण्डा र चुनाव चिन्ह भनेको रुख हो त्यो जहाँ छ नि त्यो हामी नेपाली काङ्ग्रेस हो भन्ने कुरा बुझ्न जरुरी छ होइन यो बाहिर मिडियामा आए जस्तो बाहिर बोले जस्तो फरक छ मेरो बुझाइमा मैले अर्को कुरो पनि के भन्न चाहे भने जब सर्वोच्च अदालतले मुद्दा पर्नु त्यो के भन्दा स्वाभाविक हो होइन कोही कसैले चित्त नबुझेर हाल्नु पनि त्यो पाउँछ तर गएको चुनाव संघको चुनावमा जो साथीहरू होइन अहिलेका सभापति विशेष महाधिवेशनबाट ल्याएको सभापतिको सहीबाट उम्मेद्वार हाल्नुभयो आफ्ना कारणले चुनाव हार्नुभयो होइन त्यसपछि फेरि के छ भने उहाँहरू फर्किएर इतर समूह भनेर लाग्नु भएको छ उहाँको नैतिकता उहाँको इथिसले दिन्छ कि दिँदैन अनि त्यो बेलामा यदि अहिले रहिरहनु भएको विशेष महाधिवेशनबाट आउनुभएको सभापति उहाँ लायक हुनुहुँदैन थियो कानुन हुनुहुन्थेन भने टिकट लिन र टिकट पाउनका लागि किन दौडधुप गर्नुभयो त्यति बेलै उहाँहरू किन गर्नु भएन होइन एक थान टिकटका लागि उहाँहरू ज्यानै फालेर अर्पिनुभयो होइन जब टिकट नपाउने साथीहरू पनि दुष्ट हुनुभयो जो टिकट पाएर पनि जित्न सक्नु भएन उहाँका कारणले गर्नु के भन्दा राजनीति काठमाडौँको सेरोफेरोमा गर्नुभयो स्थानीय जनता स्थानीय कार्यकर्ताको मर्म चाहिँ उहाँहरूले बुझ्न सक्नु भएन त्यो त शिक्षा लिनु पर्यो नि त होइन हार्न त अहिले हाम्रो केन्द्रीय सभापति पनि चुनावमा त हार्नुभयो उहाँ त निरन्तर लाग्नु भएको छ नि त चुनाव हार्नु ठुलो कुरो होइन होइन यो निर्वाचन त अहिले भयो फेरि अर्कोचोटि आउँछ त्यो खालको चाहिँ जनतासँग जान सक्ने जनताको माझ बुझिदिने अब लोकप्रिय हुने काम त गरिदिनु पर्यो नि त त्यो कारणले पनि अहिले तपाईँ मिडिया साथीहरूलाई मैले के भन्न चाहन्छु भने जति तपाईँ इतर समूहका कुराहरू मुद्दा मामिला सर्वोच्च यहाँ के कुरा गरिएको छ यो सबै भ्रमका कुराहरू हुन् भ्रमका खेती हुन् भन्ने कुरा
1: अब नेपाली कंग्रेसमा गुटगत राजनीति त यो नौलो कुरा होइन पहिलेदेखि नै गुटगत राजनीति हुन्थ्यो अहिले एकदमै छताछुल्ले हुने गरेर अब भनौँ न विभाजनकै दिशातर्फ जाने गरेर चाहिँ गुटगत राजनीति भइरहेको छ अब यो पोखरा पनि त्यो गुटगत राजनीतिको भनौँ न एउटा क्रीडास्थल बनेको छ खास गरी कंग्रेसमा चाहिँ गुटगत राजनीतिको प्रभाव कास्कीमा कस्तो खालको परेको छ र यसले यसको चाहिँ हुन्छ नि संगठनभित्र सकारात्मक नकारात्मक प्रभाव कसरी परिरहेको
2: छ यस्तो छ अहिले जो व्यक्ति होइन परिवर्तन चाहेको छ जसले त्यसको नेतृत्व अहिलेको सभापति केन्द्रीय सभापति गगन थापाज्यूले गर्नुभएको छ उहाँसँग आबद्ध हुनुहुन्छ जो हिजो चाहिँ धमिलो खोला धमिलो तालमा माछा बार्न खोज्नुहुन्थ्यो नि उहाँहरू चाहिँ जहिले पनि विद्रोही स्वभावको हुनुहुन्छ विद्रोही गर्नुहुन्छ त्यो त्यसलाई ठूलो राजनीतिमा ठूलो कुरो चाहिँ मान्दिनँ म चाहिँ होइन त्यो किन मान्दिनँ भन्दाखेरि उहाँहरू आफू बन्ने होइन कि बन्ने चिजलाई बिगार्नपट्टि लाग्नुहुन्छ होइन त्यस्तो राजनीति त्यस्तो घृणाको राजनीति अहिले अहिलेको पुस्ताले होइन विशेष गरी जे यो जेएनजी आन्दोलन पछिको पुस्ताले झनै स्वीकारेको छैन. अहिले तपाईँ देख्नुहुन्छ विधान त नेपाली काङ्ग्रेसले होइन पछिल्लो समयमा आएर युवा समूह भनेर होइन तिनलाई प्राथमिकता दिएर छुट्टै कोटा बनाएर उनीहरूलाई एउटा प्रोत्साहन गरेर वडा तहदेखि केन्द्रसम्म होइन त्यो उहाँहरूलाई चाहिँ उपस्थिति गराउनका लागि एउटा चाहिँ विशेष आह्वान गरेर अभियान गरेर एउटा चाहिँ सर्कुलर गरेर मात्रै होइन कि विधि विधानमै ल्याएर अहिले त्यो जुन एउटा माहौल बनेको छ नि हिजोको बुढाको काङ्ग्रेस होइन बुढाहरू संरक्षक बस्ने युवाहरू के गर्ने काम गरेर जुजारू गरेर आफ्नो चाहिँ संगठनलाई चाहिँ बलियो बनाउने भनेर लागिसकेको अवस्था छ.
1: अब यति बेला चाहिँ कंग्रेसको होइन एउटा किसिम विभाजनको संघारमा पनि पुगिरहेको छ. खास गरी अब असोज 16 19 गतेसम्म संस्थापन पक्षले महाधिवेशन 15 महाधिवेशन भनेर तोकेर अगाडि बढेको र प्रक्रिया अगाडि बढ़िसकेको छ. यो हुन्छ नै होइन अब रोकिँदैन. कुनै एकदमै ठूलो चमत्कार या भनौँ न विडम्बनापूर्ण घटना भयो भने बाहेकको अवस्थामा यो रोकिनेवाला छैन. संस्थापन इतरले चाहिँ मंगसिरमा महाधिवेशन भनेर अगाडि बढ़िरहेको छ र उनीहरू पनि एउटा फ्रेममा छिरिसकेका छन्. महाधिवेशन वास्तवमा एकताको महाधिवेशन बनाउन नेतृत्वले तत्काल गर्नुपर्ने काम चाहिँ तपाईँ एउटा होइन यो कंग्रेसको क्याडर भएको हिसाबले चाहिँ के सुझाव दिनुहुन्छ?
2: अब अहिले मैले मेरो एउटा चाहिँ सुझाव म हिजोको राजनीति हिजोको दिनदेखि आजका मितिसम्म म जुन राजनीति गर्दैछु त्यसको अनुभव त्यसको चाहिँ मैले चाहिँ अनुभव मात्रै होइन मैले चाहिँ प्रत्यक्ष चाहिँ यो जुन नेपाली काङ्ग्रेसको 13 महाधिवेशनमा क्षेत्रीय सचिवको भूमिका निर्वाह गरे त्योभन्दा वडा तहमा भूमिका निर्वाह गरे त्यसपछि म 74 चाहिँ पार्टीले एउटा नेतृत्व दिएर स्थानीय तहको पोखरा महानगरपालिका वार्ड नम्बर 4 वडा अध्यक्ष रहिरहँदा र अहिले पछिल्लो 14 महाधिवेशनमा गण्डकी प्रदेश प्रतिनिधिको महाधिवेशन प्रतिनिधिको रूपमा रहिरहँदा र अहिले म यो जुन 15 महाधिवेशनको आकांक्षी चाहिँ नेपाली काङ्ग्रेस क्षेत्र नम्बर 2 चाहिँ सभापति हो म हो तर मैले के भनेर हिजोको चाहिँ एउटा साथीहरूको चाहिँ 2 नम्बरको चाहिँ साथीहरूको उसमा भनेको छु भने यदि तपाईँहरूले चाहिँ सक्षम र राम्रो चाहिँ पक्ष ल्याउने क्रममा तपाईँहरू गर्नुहुन्छ भने म त्यसको चाहिँ म बाधक होइन म तपाईँहरूको चाहिँ सहज हो त्यो सहजका लागि अब केन्द्रीय महाधिवेशनको लागि खुल्लातर्फ होइन म चाहिँ उम्मेदवारी हाल्छु भनेर म हिजो बेलुका निस्किरहँदा अब तपाईँसँग म यो मिडियाबाट नि के भन्न चाहन्छु भने
1: आकांक्षा एउटा छ तर त्याग गर्ने कुरा अर्को छ.
2: त्याग गर्ने कुरा छ किनभने संगठन बनोस् भन्ने हिसाबले होइन अब म यसमा कुनै कसै नेताहरूलाई कसैलाई म दोष दिँदैन होइन भोलि नेताहरूले नेतृत्व गरेर ल्याउने व्यक्ति चाहिँ भोलि म भने असक्षम व्यक्ति नरहोस् सक्षम व्यक्ति चाहिँ रोजाइ भइदियोस् त्यो चाहिँ मेरो चाहिँ उहाँहरूलाई शुभकामना छ र म चाहिँ क्षेत्र नम्बर 2 तपाईँको यो मिडियाबाट के भन्न चाहन्छु क्षेत्र नम्बर 2 होइन केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुल्लातर्फ होइन त्यसको चाहिँ म अब उम्मेदवारीको चाहिँ म चाहिँ तयारी गर्छु म आजकै दिनदेखि म त्यसको लागि 10 गतेसम्म म साथीभाइहरूसँग म उपस्थित हुँदा कति भ्याउँछु फोन म्यासेज गरेर उहाँहरूलाई चाहिँ म चाहिँ तपाईँहरूले चाहँदा चाहँदै पनि तपाईँहरूको मनलाई चाहिँ मैले चाहिँ थोरै कुण्ठित गर्ने अवस्था रह्यो किन भन्दा उहाँहरू धेरै साथीहरूको आकांक्षा के हो भने हिजो क्षेत्रको सचिव होइन स्थानीय त महानगरपालिकाको चाहिँ उपस्थिति ती कुराहरूले तपाईँ चाहिँ एउटा चाहिँ पोस्टमा गएर तपाईँले चाहिँ संगठनलाई केही काम गर्न सक्नुहुन्छ विगतका साथीहरूले चाहिँ गरेको साथीहरूलाई चाहिँ लिएर तपाईँ केही गर्न सक्नुहुन्छ तपाईँ मध्यमार्गीको रूपमा तपाईँ एकदमै तपाईँ अगाडि बढ्न सक्नुहुन्छ तपाईँ हाम्रो तर्फबाट जो प्रतिनिधि साथीहरू आउनुभएको छ जो शुभचिन्तक हुनुहुन्छ जो अग्रजहरू हुनुहुन्छ उहाँले चाहिँ तपाईँ चाहिँ क्षेत्रको लागि तपाईँ नेतृत्व गरिदिनु पर्यो भनिरहँदा पनि मैले संगठनको लागि संगठन कतै नटुटोस् कतै नबिग्रियोस् भन्नका लागि पनि म थोरै एक कदम ब्याक भइदिएको छु. यो मेरो व्यक्तिगत होइन मैले संगठनका लागि गरेको छु. संगठनले यति गर्दा पनि भोलि संगठनमा चाहिँ मिलाएर लान नसक्नु यो अवस्थामा भइरहँदाखेरि अब आउने स्थानीय तह प्रदेश चुनावलाई होइन पार्टीलाई कति नोक्सान गर्छ कति के गर्छ भन्ने खालको चाहिँ नेतृत्व जो साथीहरू कसैलाई बनाउन लागि पर्नु भएको छ उहाँहरूले सोचनीय विषय छ सोच्न पनि जरुरी छ होइन यो किन भनिराख्दैछु भने म एउटा मैले गरेको अथक म जुन बचपनमा 2042 सालको सत्याग्रहमा म जुन राजनीति नबुझ्दा होइन यो हिजो चाहिँ करुणानिधि कोइराला गैरापाटनमा चाहिँ उहाँ नेताहरू बस्दा उहाँ त त्यहाँबाट गिरफ्तारी गरेर जिल्ला परिवारले कास्कीमा ल्याइरहँदा खुल्ला मैदानमा राखिराख्दा उहाँहरू हामी चाहिँ त्यहाँ प्रवेश गर्न सानो केटकेटी भएको कारणले थोरै पाउने थियौँ. उहाँहरूले चाहिँ हामीलाई चाहिँ सानो कागजको चिजमा गएर फलानालाई देऊ है भन्ने सम्बन्धी चिज पत्राचारका चाहिँ गर्ने होइन. अनि उहाँहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ भित्र भएको गतिविधि बाहिर ल्याएर भनिदिने, किनभने सिनियर अथवा ठुला मान्छेहरूलाई मात्रै पनि रोकटोक थियो, किनभने हिजो जिल्ला प्राधिकारीको कम्पाउन्ड थिएन, जिल्ला प्राधिकारी ओपन थियो होइन. त्यति गर्दा पनि हामीले चाहिँ के भन्दा त्यो खालको चाहिँ हामी चाहिँ एउटा चाहिँ नेतृत्वसँग हामी जोडियौँ होइन. 2046 सालको आन्दोलनमा जोडियौँ, 2063 सालको आन्दोलनमा जोडियौँ होइन. पछिल्लो राजाले लिइसकेपछि को चुनाव स्थानीय चुनावमा होइन म त एरेस्ट पनि भएको, गिरफ्तारी पनि भएको कमल थापा अघिल्यामन्त्री रहिराख्दाखेरि होइन. मलाई चाहिँ 4 नम्बरको चाहिँ चुनाव विफल हुने अथवा हामीले चाहिँ त्यहाँ चुनाव नजानलाई आह्वान गर्दै हिँडिराख्दाखेरि त्यो चुनावको क्रममा मलाई गिरफ्तार पनि गरिएको थियो होइन. त्यो खालको चाहिँ अवस्थाबाट गुज्रिरहन पछिल्लो समयसम्म निरन्तर राजनीतिमा लागिएको छ. अब यो राजनीतिमा लागिरहँदा मलाई के लाग्छ भने क्षेत्र नम्बर 2 कास्कीका क्षेत्र नम्बर 2 चाहिँ जो हाम्रो हामीले मान्ने जो अहिले नयाँ आएको पुस्ता छ उहाँहरूसँग म सिधै जोडिएको छु, उहाँहरूले अवश्य नै मलाई चाहिँ न्याय दिनुहुन्छ भन्ने लाग्दछ.
1: अब यो केन्द्रमा जसरी हुन्छ नि कंग्रेसमा जुन खालको पुस्ता नेतृत्वमा रहेका छन् नि, भनेको पुरानो पुस्तादेखि लिएर नयाँ पुस्ता सबै चाहिँ एउटा किसिमको लेयरहरू चाहिँ रहेको छ कंग्रेस कास्कीमा पनि, त्यो खालको चाहिँ पुस्ताहरू चाहिँ होइन त्यो लेयरका पुस्ताहरू चाहिँ सक्रिय रूपमा राजनीतिमा लागिरहेका छन्, पुरानो पुस्ता र नयाँ पुस्ता बीचको जुन नेतृत्व हस्तान्तरणको अवस्था छ नि, यसमा यो अवस्था चाहिँ कास्कीमा चाहिँ कस्तो देख्नुहुन्छ?
2: अब
1: तपाईँको उम्मेद्वारले पनि त्यो कुरालाई कस्तो खालको संकेत गर्छ, कस्तो सन्देश दिन्छ?
2: होइन, अहिले पछिल्लो समय पुस्ता हस्तान्तरण मात्रै ठुलो कुरा नरहेछ, किनभने म आफू पनि उमेर समूहको व्यक्ति भएको भएर होइन. तर त्यहाँ के भन्दा कोही व्यक्ति उमेरभन्दा माथि रहनुहुन्छ र उहाँ काम गर्न चाहिँ अलि जुझारु हुनुहुन्छ भने उहाँले कति कार्यकाल पाकी वा पदीय दायित्वमा रहने त्यो मात्रै होइन, पब्लिक चुनावमा जाने भन्ने कुरा सोच्नुपर्छ. सबभन्दा पहिला मैले मेरो कुरो सोच्नुपर्छ होइन. मैले मेरो कुरो सोचिनँ भने मैले दिएको उपदेश अथवा मैले दिएको सन्देश कार्यकर्ता र जनताको माझ कस्तो जान्छ भन्ने कुरा नेताले सोच्न जरुरी छ. अहिले म यहाँ बसेर कसैलाई दोष लगाइरहनु अथवा भनिरहनु भन्दा पनि मैले उहाँहरूलाई के सन्देश दिन चाहन्छु भने पार्टीमा म कति समयसम्म रहिराख्ने, मैले पछिल्लो समय 48 सालदेखि देखेको पुस्ता आजका मितिसम्म लाग्नु भएको छ भनेको मतलब उहाँहरूलाई पदको अझै आकांक्षी हुनुहुन्छ भने म अब कुन पुस्तासँग अब आउने पुस्तासँग म कहिलेसम्म लाग्ने भन्ने कुरा मैले बुझ्न जरुरी छ नि. जस्तै मैले बुझ्न जरुरी छ भने जस्तै मसँग मभन्दा सिनियर अथवा मैले राखेको शीर्ष नेताहरू भनेर जुन कास्की होस् या अन्य जिल्ला सङ्घ जता भए पनि उहाँले पनि बोल्न जरुरी होला नि त. जो यसमा पार्टीको एउटा नम्स, राज्यले एउटा नम्स होइन, जस्तै एउटा स्थानीय तहमा 2 कार्यकालभन्दा बस्न नपाउने होइन, एउटा प्रदेशमा 2 कार्यकालभन्दा बस्न नपाउने होइन, सङ्घमा 2 कार्यकालभन्दा बस्न नपाउने भन्दै गयो भने एउटा व्यक्तिले 5 होइन 10 वर्षसम्म त धेरै फड्को मारिसकेको हुन्छ, धेरै काम गरिसकेको हुन्छ होइन. अब हामी त के छ भन्दा आजबाट 30 गते यो महिना लाग्छ भन्यो भने 30 दिन मैले चाहिँ म सबै दिन मैले प्रयोग गर्नुपर्छ भने जस्तै मैले सकेसम्म मैले चाहिँ मेरो उमेर होइन कि मैले चाहिँ म हिँडिन्जेल म डुलिन्जेल म मलाई सबैले मानिन्जेलसम्म म चाहिँ मै रहनुपर्छ भन्ने खालको सोच जो नेताहरूले राख्नुहुन्छ नि बिस्तारै उहाँको अगाडि त उहाँ लोकप्रिय देख्नु होला अथवा उहाँको वरिपरि घुम्ने मान्छेले उहाँलाई लोकप्रिय त बनाउला, तर जो पोखरेली त्यहाँ त सबै राजनीति त गर्दैन. राजनीति नगरिराख्दाखेरि भोटरमा गर्ने भने त राजनीति खुल्ला राजनीतिमा लागेको व्यक्ति केही 30-40% हुन्छन्, 60% मान्छे त व्यक्ति र विशेष हेरेर उहाँलाई चाहिँ मत गर्ने चाहिँ व्यक्तिहरू हुन्छ नि. ती व्यक्तिहरूको चाहिँ मनले के भन्छ भने जहिले पनि यिनै जहिले पनि यिनै यिनै हुन् भन्ने खालको चाहिँ एउटा वातावरण सिर्जना हुन्छ. जस्तै अहिले गएको चुनावमा नेपाली काङ्ग्रेसमा मत बदलियो होइन तर पार्टी त बदलिएन देखियो नि त अहिलेको अधिवेशनले भनेको के हो भन्दा यो ज्येष्ठ नेतृत्वहरू हुनुहुन्छ नि उहाँहरूले बुझ्न के जरुरी छ भने हिजो पनि होइन अहिले पनि र भोलि पनि उहाँहरूले संरक्षकको भूमिका लिएर जुझारु व्यक्तित्वहरू बनाएर होइन आफ्नो संगठन बनाउन चाहिँ जागरूक हुनुपर्छ अझ आफ्नो नेतृत्व दिनुपर्छ भन्ने चाहिँ मेसेज गएको छ भन्ने कुरा बुझ्नलाई जरुरी छ।
1: हामी कार्यक्रमको लगभग उत्तरार्धको समयमा आइसकेका छौँ र यो महाधिवेशन भनेको चाहिँ खास गरी कंग्रेसलाई एकताबद्ध बनाउने महाधिवेशन त हो नै तर त्यो बाटोमा कंग्रेस जाओस् भन्ने चाहना त हो तर त्यो बाटोतर्फ अझै पनि गइरहेको छैन। तथापि यो महाधिवेशनले चाहिँ आगामी स्थानीय तह निर्वाचन प्रदेश सभा निर्वाचनलाई पनि यसले निर्दिष्ट गर्छ वा यो महाधिवेशनलेबाट आउने नेतृत्वले चाहिँ त्यो खालको चाहिँ त्यो भनौ न अब आउने निर्वाचनलाई पनि केन्द्रमा चाहिँ राखिरहेको हुन्छ। अहिलेको यो अधिवेशनले कास्की कंग्रेसको भावी राजनीतिक समीकरणमा चाहिँ कस्तो प्रभाव पार्न सक्छ भन्ने तपाईँले विश्लेषण गर्नुहुन्छ?
2: अब यो अहिलेको जुन पछिल्लो मैले अघि भने जस्तै जो व्यक्तिहरू धेरै होइन मैले देखाएको छु हिजो राजनीतिमा लाएर प्रजातन्त्रसँग जोडिएर बस्नुभएको व्यक्तिहरूले पनि होइन परिवर्तन भयो परिवर्तनका लागि युवा भन्ने खालको एउटा चाहिँ मेसेज गएको छ नि यसले आगामी स्थानीय तह र प्रदेश चुनावलाई हामीलाई चाहिँ एकदमै एकजुट हुने चाहिँ एउटा चाहिँ अवसर मिलाएको छ। यो अवसरको लागि हाम्रा नेता र हामी कार्यकर्ताले हामीले के बुझ्न जरुरी छ भने अथवा हामी भन्दा तल्लो पुस्ताको आएको जुन साथीहरू भाइहरू हुनुहुन्छ अथवा भाइ बहिनीहरू सबै हुनुहुन्छ उहाँहरूले बुझ्न के जरुरी छ भने अहिले नभएको परिवर्तन कहिले गर्ने होइन अबको परिवर्तनले हामी फरक ढंगले नगए कहिले जाने र अबको नेतृत्वमा चाहिँ हामी चाहिँ परिवर्तनका लागि युवा भनेर लागेका छौँ होइन यो खालको चाहिँ मेसेज दिएर हामी चाहिँ गाउँ गाउँमा घर घरमा टोल टोलमा होइन जनताका सामु जाने एउटा चाहिँ वातावरण बनेको छ। यसलाई होइन नेतृत्वले होइन भोलि को कस्तो भन्नु भन्दा पनि पब्लिकली बुझेर जस्तै मैले एउटा चाहिँ म स्थानीय तह चार नम्बरको वडा अध्यक्ष रहिगर्दाखेरि मैले एउटा चाहिँ एउटा टिम खडा गरेको थिएँ। कस्तो टिम भन्दा हामीले चार नम्बर वडामा काम गरिरहँदाखेरि कति मान्छे सन्तुष्टि छन् कति मान्छे छैनन् कस्ता मान्छेमा असन्तुष्टि के छ भनेर हामीले चाहिँ दुईजना पर्यवेक्षक खटाएका थियौँ। यो मैले पर्सनल तरिकाले किनभने हामीलाई त्यो स्थानीय तहमा त्यो गर्ने अधिकार त छैन तर म आफूलाई पनि के भन्दा काम गरिरहँदाखेरि त्यो के छ भनेर एउटा नानी र एउटा बाबुलाई खटाइएको थियो। त्यसमा चाहिँ केही कुराहरू असन्तुष्टि पनि आएको हो नआएको होइन त्यो असन्तुष्टि केही असन्तुष्टि कस्तो थियो भन्दा व्यक्ति विशेष थियो होइन केही असन्तुष्टि चाहिँ कोही व्यक्तिका लागि अलिकति चाहिँ कानुन त हामीले चाहिँ गर्न पर्ने तर कोही व्यक्तिका लागि खुसी पार्नका लागि नगरिदियो हुन्थ्यो भन्ने खालका त्यस्ता खालका पनि कुराहरू आए। ती कुराहरू म्याटर कुनै ठुलो कुरो मैले मानिनँ तर विकास निर्माणका कुरामा चाहिँ पोखरा महानगरपालिका वार्ड नम्बर चारको वडा अध्यक्षले आफू मात्रै होइन आफ्नो वडा मात्रै होइन होइन उनले हेर्ने समग्र हेर्ने कुरामा क्षेत्र र अन्य छिमेकी वडाहरूलाई पनि उसले गर्ने कुराहरूलाई चाहिँ एकदमै राम्रो गरेको छ उसले गर्ने उसको विवेक पुग्नेसम्म गरेको छ भन्ने खालको एउटा म्यासेज गएको थियो। त्यसले मलाई झन् थपिएको थियो भने राजनीतिमा उत्साह चाहिँ थपेको थियो र त्यस कारणले पनि म निरन्तर म पार्टीमा केही काम गर्छु भनेर निरन्तर लागेको छु। मलाई नेताले भन्दा मलाई चाहिँ स्थानीय जो हाम्रो चाहिँ अहिले प्रतिनिधि आउनुभएको छ वडाबाट वडा प्रतिनिधिबाट आउनुभएको छ अजित यो पब्लिकली चाहिँ जो हुनुहुन्छ उहाँहरूले चाहिँ उत्साह दिनुभएको छ नेताहरूले पनि थप दिनुहुन्छ होला जस्तो लाग्छ मलाई। त्यो जोडिरहँदाखेरि म थोरै मजबुत भएर जान्छु मैले केही गर्न सक्छु अथवा म नेतृत्वमा आउँछु भन्ने मलाई पूर्ण विश्वास लिएको छु।
1: अब कंग्रेसको महाधिवेशनमा प्रतिनिधि चयनदेखि केन्द्रीय नेतृत्वसम्म व्यक्तिगत प्रभाव भन्दा विचार र संगठनात्मक योगदानलाई प्राथमिकता दिने वातावरण चाहिँ कसरी बनाउन सकिन्छ?
2: मैले यो चाहिँ तपाईँले यो सोधिरहँदा म थोरै के जोडेको थिएँ भन्दा हामीले केन्द्रीय समितिले एउटा के सर्कुलर गर्न सक्नुपर्छ भने केन्द्रबाटै होइन केन्द्रबाटै एउटा अहिले मैले भने जस्तो एउटा चाहिँ जनताको माझमा जाने गरेर एउटा जिल्लामा अथवा क्षेत्रमा एउटा क्षेत्रमा दुईजनाको दरले होइन मैबाट खटाइदिएर अलिक विशेष विज्ञ भएको मान्छे कस्तो मान्छे लोकप्रिय छ कस्तो मान्छेको इनर्जेटिक काम गर्ने खालको छ को मान्छे चाहिँ अलिकति फरक ढङ्गको चाहिँ अब पब्लिकसँग माझमा गएर काम गर्न सक्छ भन्ने खालको चाहिँ एउटा चाहिँ सर्वेक्षण गरेर मात्रै आगामी वडा प्रदेश होइन कहीँ पनि पालिका नगरपालिकामा उपस्थित गरायो भने मलाई लाग्छ जस्तो अहिले हामी परिवर्तनको लागि भनेर उपस्थिति भएको धेरै देखेको छौँ मास योभन्दा अझै बढेर व्यक्ति हेरेर अब चाहिँ चुनाव जान्छ व्यक्तिको कार्यशैली हेरेर चुनावमा मैदानमा मान्छेले चाहिँ भोट हाल्छन् भन्ने कुरा मैले चाहिँ त्यो बुझेको छु मैले नेतृत्वलाई पनि के भन्दा मेरो तर्फबाट सुझाव चाहिँ हो
1: अन्तमा कास्कीका कंग्रेस नेता तथा कार्यकर्तालाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ पन्ध्र महाधिवेशनको सन्दर्भमा के भन्न चाहनुहुन्छ होइन दस गतेको सन्दर्भमा के भन्नुहुन्छ
2: मैले तपाईँले मैले अन्तमा भन्नै पर्ने हुन्छ मैले तपाईँ अघि पनि मैले भने जस्तै मैले कास्की क्षेत्र नम्बर दुईको होइन सभापतिको आकांक्षा गरिरहेका होइन हिजो अस्ति मात्रै केही नेताहरूले हामी मिलाएर जाने क्रममा चाहिँ तिमी आकांक्षी हुने स्वाभाविक हो तर त्यो मिलाउने क्रममा त्यो एउटा छलफलको विषयमा तपाईँ रहनुहुन्छ र तपाईँले एउटा सहयोग के गरिदिनु पर्यो भने तपाईँको एउटा प्रभाव ठूलो छ तपाईँलाई बाहिर राखिराख्दाखेरि नेपाली काङ्ग्रेसलाई घाटा लाग्न सक्छ त्यसकारणले अहिले नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुल्लातर्फ तपाईँ गइदिनुहोस् त्यसमा तपाईँलाई ल्याउने जिम्मा हामी लिन्छौँ होइन र छलफलको विषयमा मिलाउने क्रममा क्षेत्रीय चुनावमा एउटा केही रह्यो भने त्यसमा तपाईँभन्दा कमजोर मान्छे चाहिँ देखिने अवस्था रह्यो भने हामी सबै मिलेर तपाईँको चाहिँ उपस्थिति पनि गराउँछौ तर तपाईँको भोलि पार्टीभन्दा बाहिर गइराख्दाखेरि तपाईँ अनुपस्थितले के हुन्छ भन्दा पार्टीलाई कमजोर बनाउँछ त्यो भएर तपाईँलाई बाहिर राख्ने हाम्रो नेपाली काङ्ग्रेसको अग्रज युवा र स्थानीय तह सबैका साथीहरूको चाहिँ छैन तपाईँहरूले यो कुरालाई स्वीकार दिनु पर्यो भनिसकेपछि तपाईँहरूले मेरो आवश्यकता जे ठान्नुहुन्छ त्यसैमा मेरो उपस्थिति रहनेछ भनेर मैले नेपाली काङ्ग्रेस कास्की क्षेत्र नम्बर दुईको होइन केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुल्लातर्फ चाहिँ म जाने चाहिँ मैले चाहिँ तयारी गरेँ निरो पनि गरेँ
1: अस्ति यहाँलाई जुन चाहिँ स्थानमा वा भनौँ न आकांक्षा व्यक्त गर्नुभएको छ र उम्मेद्वारी गर्ने निधो गर्नुभएको छ त्यसको लागि शुभकामना र यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद
2: हस् धन्यवाद
1: हस् आजको लागि कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ आज हामीले विशेष गरेर कास्कीमा लामो समयदेखि कंग्रेसको स्थानीय राजनीतिमा सक्रिय रहेर काम गर्नुभएका पोखरा महानगरपालिका वडा नम्बर चारका पूर्व वडा अध्यक्ष समेत रहनुभएका एवं नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनमा कास्की क्षेत्र नम्बर दुईबाट खुलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बन्नुभएका शंकर वास्तुलासँग पालिका अधिवेशनको वातावरण कास्की कंग्रेसभित्रको शक्ति सन्तुलन गुटगत प्रतिस्पर्धा नेतृत्व प्रतिको कार्यकर्ताको अपेक्षा र पन्ध्रौं महाधिवेशनले कंग्रेसलाई कुन दिशामा लैजानुपर्छ भन्ने विषयमा चर्चा गर्यौं कुराकानी गर्यौं यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु नमस्कार
3: रंग बहार रंग बहार
4: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
3: वर्जर पेंट

0: शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
2: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने

0: मस्तिष्क, घाट, हाथ खुट्टा कामने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, पेरालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061587263 र 553834।

0: 榜电杆成都榜
1: 卢卡口皮刀波都给你听美呀啦成都榜
2: 阿波成都榜 regular ra ultra bazaar ma upalabdha cha
1: 成都榜
3: के तपाई यूके यूनिवर्सिटी को the most prestigious yet affordable degree पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802851717 9802851717
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
4: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9853510131 9750010131 पोखरा न्यू रोड बीएनडी भवन सानीमा बैंक रहेको भवन
6: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
7: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
6: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
7: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007-97-623-36-37।
5: फ्रिस्टेल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फ्रिस्टेल हस्पिटलमा खुलेको फ्रिस्टेल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
8: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टेल आयुर्वेद केन्द्र, फ्रिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9984-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
6: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
6: डाक्टर ल्याब सेवा,
7: औषधि डेलिभरी सेवा,
6: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2 77।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5583-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: Sanjeevani Hospital, Nepalganj ra Dang pachi, aba tapai hamro shahar Pokhra ma. 24 ghanta anubhavi doctor haru dwara visheshagya seva sahit. Samparka Sanjeevani Hospital Pokhra Prali, Bhettari Marga, Hospital Chowk Pokhra 12 Kaski. Phone 061-578-161-578-162.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
3: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
4: TNT Express
5: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
6: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
5: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
0: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
7: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
8: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
7: नेपाल आदिवासी जनजाति महासंघ
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
10: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपालस नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856600536।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: warm feel kam thandu bam
1: ruka khopi tau ko dukhne chin mai ara thandu bam
2: aba thandu bam regular ra ultra bazar ma uplabdha cha
1: thandu bam
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टेल आयुर्वेद केन्द्र, पिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9084-46-525।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98190।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यूरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
9: उपचार हुने रोगहरू
8: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
9: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
9: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
9: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
10: फोन 061-590-162, 590-163।
11: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
12: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
11: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
12: आजै बुक गर्नुहोस् landmark.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com

0: कि तपाईँ यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ। नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717 9802851717।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउँ।

0: मै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-595-728, मोबाइल 9850607729।
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-71।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, ईसीजी, EEG, PTA,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648-572-849।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
7: शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो 3FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
6: रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। 3FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर रहे इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 01605901625901063।

0: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856997277।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689-452-715।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1162-578-1062।
6: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
9: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
8: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
9: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 9856-00536।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-0025-30।
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-032-29 98-08-59-321-061-871
5: के तपाईँ UK University को the most prestigious

0: yet affordable degree pokharama lina chahanu huncha नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संग को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन करना संपर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31, 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219.
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि.
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163.
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट. विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा. आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा. याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने. सम्पर्क 98560-81331, 97614-11905. मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा.

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक, पोखरा 12, कास्की। फोन 061-578-1161, 578-1062।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हाम्रो एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज र रातोपाती.com मार्फत एकैसाथ सुनिरहनु भएको छ। विश्वभरि नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। र आज मिति 2083 साल असौज महिनाको आज 8 गते बिहिबार हो। अंग्रेजी तारिक अनुसार सेप्टेम्बर 24 तारिक रहेको छ 2026। ओके, तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 061-75-40-40 मार्फत हामी जोडिएका छौं। पूर्वाह्न 11 बजेबाट मध्याह बजेसम्म आउने कार्यक्रम पोखरा कलिनमा आजको यो विशेष दिनमा हामी रहेका छौं। ओके, आज बिहिबार हो। बिहिबारको यो श्रृंखलामा खासै मैले त्यस्तो प्रश्न उत्तर केही पनि ल्याएको छैन। आज मूलत मैले तपाईँलाई जानकारी दिन्छु, यो पछिल्लो समय बाढ़ी पहिरोको वितण्डा मच्चिएको छ र केही दिन अगाडिबाट नै नेपालमा आज भोलि पर्सी र केही दिन होइन भीषण वर्षा हुन्छ भनेर भनिएको छ, भारीदेखि अति भारी वर्षा। यो जानकारी दिउँ होइन, तपाईँलाई थाहा होस् भन्ने हिसाबले आज मैले थुप्रै जानकारीहरू जोड्नेछु कार्यक्रम मार्फत र तपाईँको सहभागिता पनि मैले लिनेछु। जस जसले रेडियो सुनेर बसिरहनु भएको छ उहाँलाई लाभ मिल्नेछ कार्यक्रम मार्फत होइन। ओके, अब कार्यक्रममा तपाईँसँगको सहभागिता लिन्छु मैले। अब आइसकेपछि केही छ भने सुनाउनुहोस्, नभए गफगाफ गरेर हामी छुटिन्छौं। अब अरू कुरा त्यही नै हो, गीत बज्छन् होइन, महत्वपूर्ण जानकारी जोड्छु, तपाईँसँगको सहभागिता त भइ नै हाल्यो, मुख्य प्राथमिकतामा पर्छ। ओके, यति भनेपछि तपाईँले बुझिहाल्नुभयो। अरू के छ त जानकारीहरू, अब म जोड्दै कर्मसँग अगाडि बढ्छु। यहाँहरू आफ्नो आफ्नै काममा हुनुहुन्छ होला, आफ्नो आफ्नै धुनमा हुनुहुन्छ होला। सरकारी कार्यालयहरू त पूर्ण रूपमा खुला छन्, नझुक्किनुहोला। पोखरा महानगरपालिकाले विद्यालय मात्र आज र भोलि बन्द गराएको हो, बन्द गर्न निर्देशन दिएको हो। आज र भोलि विद्यालय बन्द हुनेछन् तर अरू सरकारी कार्यालयहरू भने बन्दको अवस्थामा छैनन्। एकदम ढुक्कका साथ तपाईँ सेवा लिनको लागि जान सक्नुहुन्छ बेलुका 5 बजेसम्म है त। यो मैले थोरै जानकारी अपडेट गराएँ यहाँलाई। अर्को कुरा के छ त भन्दाखेरि, अब कोही घरमै हुनुहुन्छ, कोही खाना खाँदै खाना बनाउँदै अथवा घर र सटर खोलेर आफ्नो व्यापार व्यवसाय काम गर्दै हुनुहुन्छ होला, कोही गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला। ठिक छ, सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा हुनुहुन्छ, सुनेर साथ दिनुहोस्। फुर्सदमै हुनुहुन्छ भने सहभागिता पनि जनाउन सक्नुहुन्छ है त। सहभागिताको लागि 061-75-40-40 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो। पोखरा आसपासमा अहिले मजाले पानी परेको छ भनेर भन्न मिल्दैन, पानी परेको छैन, घाम पनि लागेको छैन, बादल लागिरहेछ, धुम्म धुम्म जस्तै अवस्था छ। अब के हुन्छ, अब के होला त भन्ने छ नि होइन, त्यस्तै जस्तो अब के होला त होइन भन्ने छ। बंगालको खाड़ीमा विकसित भएको ठूलो वर्षा गराउने न्यूनचापीय प्रणाली जमीनको सतहमा प्रवेश गरेको छ। प्रणालीले भारतको विशाखापटनामा जमीनमा प्रवेश गरेको देखाएको जल तथा मौसम पूर्वानुमान महाशाखा मौसमविद डेभिड ढकालले बताउनुभयो। उत्तरी अन्दमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बंगालको खाड़ीमा गहिरो न्यूनचापीयमा परिणत भएको थियो र अहिले भारतीय क्षेत्रमा जमीनको सतहमा प्रवेश गरे जस्तो देखिन्छ र त्यसको प्रभाव नेपालमा देखिएको छ। पछिल्लो 24 घण्टामा विशेष बुलेटिन जारी गरी लुम्बिनी प्रदेश आसपासमा भारीदेखि अति भारी वर्षा भएको देखिन्छ। कोशी प्रदेशमा पनि भारी वर्षा भएको देखिन्छ, त्यस्तै गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको देखिन्छ। महाशाखाले अपडेट गरेको आफ्नो वेबसाइट अनुसार पछिल्लो 12 घण्टामा कपिलवस्तुको भगवानपुरमा 123 मिलिमिटर वर्षा भएछ, त्यस्तै मैनरामा 117.8 मिलिमिटर वर्षा भयो, अर्घखाँचीको सिमलपानीमा 91.4 मिलिमिटर वर्षा भएको छ, पाल्पाको
बलड्याङ्गीमा 131 मिलिमिटर वर्षा मापन भएको छ। त्यो सँगै तनहुँ, कास्की, सिन्धुपाल्चोक, खोटाङमा पनि भारी वर्षा भएको छ। जमिनी सतहमा प्रवेश गरेपछि यो कति बलियो हुन्छ र कति ठूलो पानी पार्छ भन्ने चासो छ। मौसमविद ढकालका अनुसार नेपालमा सिधै प्रणाली प्रवेश गर्ने होइन, भारतको जमिनी सतहमा आएको प्रणालीको असर नेपालमा पर्ने हो। ल, उनका अनुसार आज भोलि पनि वर्षाको गतिविधि बढ्ने सम्भावना छ। ल, यति जानकारी तपाईँलाई जोडे। अब यति बसी तपाईँले बुझिराख्नु भएको छ, हिजो अस्तिका श्रृंखलामा पनि जानकारीहरू मैले थप जोडिराखेकै थिएँ। र अर्को कुरा के छ त भन्दाखेरि बाढ़ी पहिरोकै कुरा छ। यो बाढ़ी पहिरोकै कुरा अन्तर्गत जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गरे अनुसार असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका विभिन्न भागमा भारी वर्षा र हिमपातको सम्भावना देखिएपछि ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टान गण्डकीले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ र पदयात्रामा नपठाउन टान गण्डकीले आग्रह पनि गरेको हो। ल, यो पनि प्रसंग तपाईँको लागि रह्यो। यो कतै ट्रेकिङ जाँदै हुनुहुन्छ भने पनि यो बेलामा ट्रेकिङ जान रोक लगाइएको छ, है त, बन्द गरिएको छ। एउटा प्रसंग, अर्को प्रसंग के छ भन्दाखेरि सम्भावित बाढ़ी पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाभित्रमा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू 2 दिन स्थानीय विदा दिने निर्णय भएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आज एक सूचना जारी गर्दै आज 8 गते र भोलि 9 गते विद्यालयहरू बन्द रहने बताउनु भएको छ। मौसम प्रतिकूलता बन्दै गएको र विपदको जोखिम बढ़ेकोले सावधानी अप्नाउनका लागि यो निर्णय लिएको महाशाखाले विज्ञप्ति मार्फत जनाएको छ। ल, अतिक्रमण र जोखिमबाट बस्नका लागि विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीलाई आग्रह समेत गरिएको छ। पोखरा महानगरपालिकामा आज र भोलि विद्यालय बन्द, सबै विद्यालय, है, सामुदायिक, अब सरकारी, त्यसपछि निजी सबै विद्यालय बन्द गर्न आग्रह गरिएको छ बाढ़ी पहिरोको जोखिमले गर्दाखेरि। ल, यो पनि एउटा जानकारी तपाईँको लागि रह्यो, है त। अब यी जानकारीहरू भनेको धेरै थाहा पाउनुपर्छ है। र पालिकासँग समन्वयन गरेर शिक्षा मन्त्रालयले नै भनेको छ, अरू ठाउँ ठाउँका पालिकाहरूलाई पनि त्यही अनुसार आग्रह गरिएको छ, पालिकासँग समन्वयन गरेर परीक्षा स्थगित गर्न र विदा मिलाउन आग्रह गरिएको छ, है त। यो त भयो अर्को जानकारी। अब अरू जानकारीहरू थप म जोड्दै जानेछु। कता कता रोकिएका छन् भन्दाखेरि अब पछिल्लो समय यो के भन्छ राजमार्गहरू कता कता के भइरहेछन् तपाईँलाई अपडेट चाहिन सक्छ। अब पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा छ, बिहान केही क्षण अवरूद्ध भएको थियो यो धादिङतिर पहिरो गएर, अहिले चाहिँ निर्बाध रूपमा गाडीहरू सञ्चालन भइरहेका छन्। तर यो सिद्धार्थ राजमार्ग चाहिँ एकतर्फी सञ्चालनमा छ, यो 3 औं गाउँपालिका 3 मा पहिरो जाँदाखेरि यो सिद्धार्थ राजमार्ग अहिले एकतर्फी बनेको छ, एकैछिन यताबाट जाने, एकैछिन अर्कोबाट जाने। अब अरू त यो पृथ्वी राजमार्ग चाहिँ अब सुचारू भएको छ, बेनीघाट रोडाङ गाउँपालिका 7 कृष्णवीरमा पहिरो जाँदा दुवैतर्फ बन्द भएको, अहिले चाहिँ एकतर्फी रूपमा सञ्चालनमा आएको छ। पोखरा बागलुङ खुला छ, त्यस्तै अरू बेनी जोमसम पनि खुला छ। यो त तपाईँलाई अपडेट रह्यो। ल, धेरै कुरा मैले जानकारी गराएँ। आजदेखि नयाँ डिजाइनको 1000 नोट बजारमा आएको छ, है त। नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र विशेषतासहित 1000 रूपियाँको नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। ल, अब धेरै जानकारीहरू फेरि जोड्दै जाउँला। अलिकको लागि पनि टेलिफोन लाइन मार्फत एकजना साथीलाई लिउँ भन्दै थियो, तर एकैछिन पछाडि, है त, अलिकको लागि जुनको जुलेली यो छक्का छ माया छपकैबाट यो आवाज यहाँहरूको लागि, त्यस पछाडि म आइहाल्छु।

0: ओके, जुनको जुनेली चलचित्र छमाया छपकीबाट यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरेँ। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। काँदै को हुनुहुन्छ? नमस्ते। नमस्ते हजुर। नमस्ते, काँदै को बोल्दै हुनुहुन्छ? यहाँको शुभ नाम? उत्सव सुवेदी। कुन ठाउँबाट उत्सव? कास्कीको कुन ठाउँमा हुनुहुन्छ? लाङ्गादी। अनि के छ हालखबर? कति क्लासमा पढ्नुहुन्छ? ओके, आज स्कुल जानु भएन? के भएर छुट्टी भयो? बाढी पहिरोहरूको छुट्टी भयो। ओके, अनि तपाईँलाई के गर्नु मनपर्छ स्पेसली? उत्सव सुवेदी हुनुहुन्थ्यो, हामीलाई लाङ्गादीदेखि फोन गर्नुभएको थियो। उहाँले बीचमै कट गर्नुभयो कि के भयो, है काटियो कि के भयो, ठिक छ। उत्सव फेरि पनि सम्झिँदै गर्नु होला, कहिलेकाहीँ फुर्सद हुँदाखेरि सम्झिनुपर्छ। हामी माझ कुराकानी गर्नको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, म उहाँलाई वेलकम गर्छु। नमस्ते। हजुर हजुर हजुर, उत्सव हो? ल, तपाईँको केही समस्या छ होला है, अब यसो विचार गरेर फोन गर्नुहोला। फेसबुक लाइभ मार्फत पनि तपाईँ सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभको कमेन्टहरू पनि यहाँले जोड्दै गर्नुहोला। हामीलाई धेरैजना साथीहरूले फेसबुक लाइभ मार्फत पनि कुराकानीको लागि अथवा कमेन्टहरू छोड्नुहुन्छ। नमस्ते हजुर। टेलिफोनमा केही समस्या हो कि जस्तो लागिरहेछ। ओके, शिवकुमार विश्वकर्माले हामीलाई फेसबुक लाइभ हाम्रो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको अफिसियल फेसबुक पेजमा कमेन्ट गर्नुभएको छ र लेख्नु भएको छ। निकै लामो छ उहाँको कमेन्ट, पढ्नको लागि। घर चलाउने मान्छे वास्तवमै परिवारको मौन योद्धा हो। घर चलाउन सजिलो हुँदैन, काम कमाउने मान्छे हरेक दिन आफैसँग संघर्ष गरिरहेको हुन्छ। कहिले पैसाको चिन्ता, कहिले भविष्यको चिन्ता, कहिले सन्तानका आवश्यकताको चिन्ता। तैपनि ऊ हरेक बिहान उठेर काममा लाग्छ, किनकि उसलाई आफ्नो परिवारको मुस्कान सबैभन्दा प्यारो लाग्छ। उसको जीवनमा विदा कम, जिम्मेवारी बढ़ी हुन्छ, तैपनि कहिले गुनासो गर्दैन। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। आज मौसम शीतल शीतल छ है पोखरा 10 भनेर गजबको यो मिठो कुरा सहित हामीलाई शिवकुमार विश्वकर्माले पोखरा 10 औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ। हाम्रो रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा मार्फत। है त, थ्याङ्क यू सो मच हाम्रो शिवलाई। है त, शान्ति बराले नमस्कार सर, आराम हुनुहुन्छ? सुन्दैछु है, यता मास पार्षद पोखराबाट हुनुभएको छ। सबैजनालाई सम्झिनु भएको छ उहाँले। शान्ति बरालाई पनि धेरै धेरै धन्यवाद। तपाईँ पनि टेलिफोन लाइन मार्फत आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 061-543-0040 हाम्रो स्टुडियोको टेलिफोन नम्बर यही नै हो, कुराकानीको लागि आउन सक्नुहुनेछ। अघि एउटा मिठो गीत बज्यो, फेरि पनि यस्तै गीत बज्दै जान्छन्। तपाईँ भने आउँदै गर्नुहोला। डोल्पाको जुल्फा विमानस्थलमा सीता यरको जहाज अवतरको क्रममा पाङ्ग्रामा समस्या भएको छ। यो निकै दुःखद खबर हो। अब यो रोकि झन्ना ठूलो दुर्घटना हुनबाट जोगिएछ। अहिलेको लागि जान साथी, नमस्ते। हेलो, नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शान्ता के होला पुरा नाम? शान्ता शर्मा, 0 किलोमिटरबाट। ल, अनि शान्ता के छ हाल खबर? ल ठिक छ, त्यसो भए बादल त लागिहाल्छ। ल, अनि के सुनाउनुहुन्छ आज हामीलाई? तपाईँले जे सुनाउनु पनि पाउनुहुन्छ। ल, सुरु गर्नुहोस्। ल हुन्छ, सुरु गर्नुहोस्।
1: तिमी त अरूकै सपनी बिपनी रहेछौ, मायाको फुलबारीमा सुवास छरे तैपनि, मायाको फुलबारीमा सुवास छरे तैपनि। यति नै
0: ल, मिठो यो सायरीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। अहिलेको लागि छोटो है त, सम्झिँदै गर्नु। ओके, उहाँ हुनुहुन्थ्यो शान्ता शर्मा, हामीलाई उहाँले 0 किलोमिटरबाट फोन गर्नुभएको थियो। मिठो सायरीका साथ उहाँ पनि कार्यक्रमबाट विदा भइसक्नु भएको छ। अहिलेको लागि टेलिफोन लाइन मार्फत अर्को एकजना साथी हामीमा आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्ते। नमस्ते मुकेश
2: हजुर सर
0: के छ हालखबर
2: हालखबर ठिक छ रे भन्नु पर्यो सर पानी परेर काम पुर्याइरहेछ
0: पानी सुरु भइसक्यो
2: पानी सुरु भयो सर
0: कहिले बेलुकीबाट कि बिहानबाट
2: बेलुकीबाट अहिले हिजो मात्र अलिअलि
0: फेरि पर्न शायरीका साथ उहाँ पनि कार्यक्रमबाट विदा भइसक्नु भएको छ अहिलेको लागि टेलिफोन लाइन मार्फत अरू एकजना साथी हामी माझ आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्ते
2: हेलो नमस्ते नमस्कार
0: हजुर

0: అయిందా?
1: లా
0: అని కేస్తున్నావు నుంచి ముఖేష్
1: एउटा झुट्टो बोल्ने दिदी झापड हाल्ने हाल्ने मेसिन ल्याएर थियो
0: ए अनि सेरेको बाले
1: झुटो बोल्ने झापड हाल्ने हाल्ने
0: ए हजुर हजुर
1: ल सेरेले भने ए सेरेको बाले भने हेर बाबु तिमीले हामीलाई हरे दुःख दियो हरे हटेर गरे हामी त पढ्ने बेलामा त एकदम राम्रो ध्यान दिएर पढ्थ्यौ पनि राम्रै गर्थ्यौ तिमी साह्रै बदमास थियौ हामी त्यस्तो बदमास थिएन भनेर है शेरको बाबुले त्यही मेसिन एक झापड शेरको बाबुले हाने त अनि शेरको आमाले भन्नु हेर शेरको बा तिमी त्यस्तै रहेछौ तिमी हेर खोरो पनि त्यस्तै जन्मेको होला भनेर शेरको आमाले त्यस्तो भनेर शेरको बाबालाई आमाले दुई झापड हाल्ने रहेछ त्यही मेसिनले गरी अनि लास्टमा यस्तो रहेछ खडा कस्तो परेछ भन्ने
0: कुरा हाँस्न त पर्यो नि मजाले होइन मजाले धोक्यो पुऱ्याएर हाँस्थ्यो कि ल एकदम खुसी लाग्यो मुकेश फेरि पनि सम्झिँदै गर्नु होला अहिलेको लागि छुटौँ है त
1: हस्
0: नमस्ते भन्नुहुन्थ्यो मुकेश गुरुङ हामीलाई स्याङ्जाको वालिङदेखि फोन गर्नुभएको थियो स्याङ्जातिर पानी पर्न सुरु भएछ एकदमै ख्याल गर्नु होला अब धेरै ठाउँमा पानी पर्न सुरु भइसकेको छ पोखरामा पनि म भित्र स्टुडियो छिर्नु पूर्व हल्का यसो पर्न सुरु भएको थियो अब अहिले म के छ मलाई थाहा छैन होइन अब यहाँभित्र त केही थाहै हुँदैन कि के छ कसो छ आकाशै खसै पनि थाहा हुन्न भन्छ त्यस्तै यस्तो हो कि होइन लहरको लागि अर्को साथी हुन्छ टेलिफोन लाइन मार्फत उहाँलाई हामी माझ स्वागत गरौँ नमस्ते
2: हेलो
0: हजुर नमस्कार हजुर नमस्कार नमस्कार हजुर
2: नमस्कार
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ रेडियो बन्द गरिदिनु होला ल त्यो रेडियो बन्द गर्नुहोस् ए तिलक घिमिरे रूपा पाँच देउराली घिमिरे गाउँबाट म रूपा पाँच देउराली गइसके अनि रूपामा त्यहाँ तायामा चाहिँ कार्यक्रम थियो होइन त म पनि गएको थिएँ तपाईँले देख्नु भएन मलाई बुझ्नु हाम्रो सुशील श्रेष्ठसँग गएको थिएँ म सुशील श्रेष्ठसँग ए ल अनि के सुनाउनुहुन्छ हामीलाई ल सुरु गर्नुहोस्
2: एउटा घरमा चाहिँ लाखुट्टे टोकेर चाहिँ घरका परिवारहरू दिक्क भएर छन् कि खालि लाखु टोक्नुहाल्छ झुल्किन चाहिँ अब झुल रहन्छ त्यहाँ घरका मान्छेहरू मिटिङ बसेछन् घरका सब परिवार भनौँ न त्यहाँबाट सबैले लक्केहरू लाखुट्टे टोकेर जानु बनाएर भन्दाखेरि कुनैले छोराले भनेको होइन झुल्किन अनि छोरीले भने त्यस कहाँ झुल्किने पैसा छैन होला नि बाबासँग त्यसपछि अनि अर्को अर्को कान छोरी भनेको होइन त्यसो गरौँ सब मिलेर लाखुट्टे समातौँ र लाखुट्टे उत्तानु पारौँ उत्तानु पारेपछि अनि मैले चाहिँ दाँतमा औँलो लगाइदिन्छु त्यहाँ दाँत कुनै त टोक्नै सक्दैन आनन्द भन्ने
0: चाहिँ है ल धन्यवाद तिलक सम्झिँदै गर्नु होला छुटौँ अहिलेको लागि हस् नमस्ते तिलक घिमिरे हुनुहुन्थ्यो रूपा पाँच देउराली घिमिरे गाउँबाट हामीलाई फोन गर्नुभएको थियो आज त पेट मिचीमिची हाँसिने भयो होइन धेरैजना साथीहरूले हँसाइरहनु भएको छ अब हँसाउने पालो तपाईँको कि रुवाउने पालो तपाईँको हो टेलिफोन लाइन मार्फत अर्को एकजना साथी आइसक्नु भएको छ म उहाँलाई हटली वेलकम गर्छु नमस्ते
3: नमस्ते
0: नमस्ते हजुर।

0: हरी को बोल्दै हुनुहुन्छ?
1: हरिमाया
0: चापागाई ल ठिक छ, अनि के छ हरिमाया?
1: मेरो ठिकै छ, काम गर्दैछु, रेडी
0: के सुनाउनु छ आज हामीलाई?
1: आज एउटा खेलखत त
0: ल सुरु गर्नुहोस्।
1: चिसो चिसो पानीमा बोले मैले सासले, चिसो चिसो पानीमा बोले मैले सासले, तिमीसँग लभ गरे पियो गर्ने आशले, तिमीसँग लभ गरे पियो गर्ने आशले, तिम्रो बाउले हिर्काए हरियो घनो बाँसले, तिम्रो बाउले हिर्काए हरियो घनो बाँसले, लभ इज लाइट थिएटरमा डाइट थिएटरमा त निस्किँदा गर्लफ्रेन्ड गाई।
0: ल ल धेरै धेरै धन्यवाद है त।
1: थ्याङ्क यू।
0: ओके, उहाँ हुनुहुन्थ्यो हरिमाया चापाकै, लेक साइडदेखि हामीलाई फोन गर्नु भएको थियो। लभ निकै हँसाउने खालको एउटा जस के भनौँ सायरी भनौँ उहाँले जोडेर गइसक्नु भएको छ। पालो तपाईँसँग कुराकानी गर्ने हो 11:25 स्टुडियो घडीमा, फोनको घण्टी निरन्तर बजिरहेको छ। हामी माझ अर्को एकजना साथी पनि टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ। नमस्ते हजुर। नमस्ते हजुर, कहाँदेखिको बोल्दै? देवबहादुर
2: हजुर, पोखरा लेखनाथ लामगाजीदेखि
0: के साल खबर?
2: यसो मार्केटिङ गएको, यहाँ पानी परेको, सिमसिम पानी परेको,
0: लेखनाथतिर पानी परिरहेको छ नि त?
2: हजुर।
0: ल ठिक छ, पानी परेको बेलामा अब काम त गर्नै पर्यो।
2: हजुर,
0: अनि के सुनाउने हामीलाई?
2: आफू मैले त अब के सुनाउनु?
0: हजुर गीत गाउनुहोस् न त एउटा।
2: बगैँचामा नजाऊ तिमी, भमराले झुला दिला, मायासँग माया रही, तिमीसँग रमाइला, ठुला सोचेर तिमी, फुला सोचेर बगैँचामा नजाऊ तिमी, भमराले छुला दिला। धन्यवाद भाइ।
0: ल धेरै धेरै धन्यवाद मिठो आवाजको लागि, सुन्दै गर्नु होला है त। हस् ओके, देव बहादुर छेत्री हुनुहुन्थ्यो हामीलाई, उहाँले लेखनाथदेखि फोन गर्नुभएको थियो। लेखनाथतिर पनि सिमसिम पानी पर्दैछ अरे। हामी माझ अर्को साथी पनि आउँदै हुनुहुन्छ टेलिफोन लाइन मार्फत तपाईँ सहभागिता जनाउनुको लागि। 0160540040 हाम्रो स्टुडियोको टेलिफोन नम्बर यही नै हो। अहिलेसम्म 1, 2, 3, 4, 5, 6 साथीहरूको सहभागिता भइसकेको छ। अब पालो 7 जनामा को आउँदै हुनुहुन्छ, एकैछिन पछाडि म उहाँको कल लिनेछु। अहिलेको लागि एकैछिन कमर्शियल ब्रेक।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता, मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560265779, 98560265779।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह 12 बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5 53-8-34।
6: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
7: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0165917728, मोबाइल 9856007729।
11: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै सहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 0165781 65 5 78 162।
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834340239, 9802859321, 061581871।
13: रेडियो अन्नपूर्ण 93.4।
14: हेलो पोखरा कलिङ।

0: ओके कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी आउनु भएको छ नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर के
1: भन्नुभयो
0: डम्मर के भन्नुभयो
1: डम्मर बोहरा
0: डम्मर बोहरा कुन ठाउँबाट हुन्छ पोखरा कुन ठाउँमा
1: पोखरा
0: गगन गौडामा हुनुहुन्छ है
1: हजुर
0: अनि के छ हाल खबर
1: ठिक छ दाइ हजुर सन्चै हुनुहुन्छ
0: एकदम ठिकठाक छ मेरो पनि अनि के छ त्यतिको नयाँ नौलो सुनाउनुहोस् हाल खबर
1: के छ पानी परेको छ दाइ है कस्तो छ पानी परेको छ कि छैन
0: पानी खोइ अब स्टुडियो छिर्नु पूर्व चाहिँ पर्ला पर्ला जस्तो थियो अहिले के छ म बाहिर निस्किएको छैन थाहै छैन तपाईँले भनेपछि बाहिरको बल्ल थाहा हुने मलाई है ल ठिक छ अनि केही सुनाउने हामीलाई डम्मर
1: एउटा
0: सुरु गर्नुहोस् ल

0: ल धन्यवाद मिठो यो आवाजको लागि फेरि पनि सम्झिँदै गर्नु होला अहिलेको लागि छुटौँ है त
1: हवस्
0: नमस्ते उहाँ हुनुहुन्थ्यो डम्बर बोहोर हामीलाई गगन गौडादेखि फोन गर्नु भएको थियो पालो तपाईँसँग कुराकानी गर्ने हो 0165340040 मार्फत हामी आजको श्रृंखलामा छौं बिहिबारको श्रृंखला अन्तर्गत खासै त्यस्तो विषयवस्तु त केही पनि छैन केही महत्वपूर्ण जानकारीहरू छन् भने पनि कार्यक्रम मार्फत जोड्दै आइरहेको छु र तपाईँसँग केही त्यस्तो छन् भने जानकारीहरू जोड्न पनि सक्नुहुनेछ एकदमै सभ्य भाषामा होइन ओके ल 0165340040 मार्फत तपाईँसँग कुराकानी गर्ने मेलो मेसो मिल्दैछ यति बेला क्रममा स्टुडियोको टेलिफोन नम्बर पनि खुला छ तपाईँसँग कुराकानी गर्नको लागि होइन अहिले एकैछिन एउटा गीततर्फ लागौं त्यस पछाडि म उपस्थित हुनेछु कार्यक्रम सुन्दै गर्नुहोला

0: भोलि घटना कसरी जाने हो?
1: अब को जान्छ त्यति टाढा? तलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने म पनि जाने हो।

0: अब सुन्नुहोस् प्रमुख समाचार। गैराती परेको भीषण वर्षा र चट्याङका कारण देशका पहाड़ी भेगमा विद्युत आपूर्ति अनिश्चितकालका लागि बन्द हुनका साथै ठूलो क्षति पुर्याएको छ।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाइ।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: फिस्टल आईवीएफ केन्द्र में जाऊ अब बाजपन को नैराश्यता खुशी में बदलाऊ
2: हाँ यो कसरी संभव सर कत्ता कत्ता धाई सके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल अस्पतालमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
3: ओहो नासर बे कति छाब डिजाइन बे मारेगना खिनानी खनी तोला
4: खनै बिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
3: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनारी बेल्ले छ्याबा कोपिम ओछे
4: हजुर किमे झोको लाइनी छ्याबा मारे डिजाइन गहना सैदी मिसा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुदाय रबा ताक रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
3: तोई मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-550-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
6: रेडियो अन्नपूर्ण 93.4
7: हेलो पोखरा कलिङ

अघि कार्यक्रम पोखरा कल इन यहाँले सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 MHz सँगसँगै र हाम्रो अनलाइन माध्यम मार्फत। अब आजको लागि कार्यक्रमबाट छुट्नुपर्ने बेला भएको छ। आज धेरैजना साथीहरूको सहभागिता रह्यो, सबै सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। पोखरा आसपासमा पानी पर्न शुरू भइसकेको छ, सबैजनाले आफ्नो ख्याल गर्नुहोला किनकि अब यो यत्तिकै भनिएको होइन। पानी पर्छ भनेर दुई तीन दिन अगाडिबाट नै प्रक्षेपण गरेर यो आग्रह गरिएको कुरा हो मौसम पूर्वानुमान महाशाखाले। त्यही भएर आफ्नो ख्याल चाहिँ गर्नुहोला। पोखरामा दुबईबाट नियमित रूपमा हिजो उडान पनि भएको छ, दुबईको फ्लाइ दुबईले हिजो उडान भर्यो, यात्रु लिएर आयो, यात्रु लिएर गयो, अब सधैँ भयो यसै गर्ने चलोस् भन्ने हाम्रो कामना हो। हुन्छ, यहाँलाई सबैलाई धेरै धेरै धन्यवाद। यो बाढी पहिरोको वितण्डा कायमै छ, एक दुई दिन आफ्नो एकदमै ख्याल गर्नुहोला। बाहिर अर्जेन्ट अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपर्ने अवस्थामा बस्नुहोस् होइन। अब सड़क छेउछाउमा मोटरसाइकलहरू पार्किङ गरेर राख्ने यस्ता यस्ता काम पनि नगर्नुहोला किनकि बगाउन सक्छ। पानी पर्न सुरु भइसकेको छ, यो आग्रहसहित अब राजमार्गमा पनि हिँड्दाखेरि ख्याल गर्नुहोला। स्पेसल्ली अब यो कास्कीबाट ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनलाई पनि पूर्ण रूपमा रोक लगाइएको छ साँझ रातिको बेलामा, यो पनि ख्याल गर्नुहोला भन्दै यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच। आज फोन गर्नुभयो उत्सव सुवेदी, शान्ता शर्मा, त्यस्तै मुकेश गुरूङ, तिलक घिमिरे, हरिमाया चापागाई, देवबहादुर छेत्री, डम्बर बोहरा हुनुहुन्थ्यो, उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच। फेसबुक लाइभ मार्फत सम्झिनुहुने योगकुत्ता प्रसाद श्रेष्ठ नमस्कार हजुर, कोवलपुरबाट हुनुभएको शान्ता ब्राल, शिव कृष्ण परियार लगायत सबै सबैलाई थ्याङ्क यू सो मच। तपाईँ हाम्रो भेट अन्य श्रृङ्खलामा हुने नै छ। यहाँको दिन शुभ तरिकाले बितोस्, जय होस्।

0: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिल्लीको पाटन स्ट्रीट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ संपर्क 9856033405 9856033405
2: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान
3: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ
2: जल जमीन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित
3: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ
2: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर
3: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर
2: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ
3: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर
2: नेपाल आदिवासी जनजाति महासंघ
4: गोयल मेटल इन्डस्ट्री
5: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी
6: यो मंगलदीप अगरबत्ती हो आमा यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ
7: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
9: टाइम चेक
10: यति बेला मध्याह्नको 12 बजेको छ
11: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
12: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
13: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
15: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 2 66 र 5 53 8 34

बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: वर्ज पेन
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन 3 टेस्टलाई MRI गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराउ समयमै सही पहिचान गराउँ स्वास्थ्य जोगाउ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9850607729
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
4: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59-321 061-581-871
6: नेपालीको गौरव
7: नेपालीको पहिचान
6: पालिखे ढाका टोपी
7: जसले शिरको शोभा बढाउँछ
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
8: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मान सल
6: पालिखे ढाका टोपी महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा फोन 526-483
7: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
6: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3T मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 9850-27-29।
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: 5372 7 5 3 7 5 2 6
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856997।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल्स नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
4: 93.4
5: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु।
6: फर्केर बसाए त
7: कस्तो छ तपाईँलाई अहिले? मेरो मोबाइल खोइ। तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे। अनि मेरो ब्याग
8: 3 हप्तापछि बल्ल तपाईँको होस् आयो।

0: wala. Tapangin niya yung sort of life na.
1: होइन हो सोल तिमी तिम्रो लौरे अब फर्केर आउँदैन म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि
2: खोइ त छोरी तिम्रो लौरे अझै आएन अब त आशै मरिसक्छ

0: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएनएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपिडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ENT सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: ICU सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: INF नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061433 42 433 640।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53834।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98028-59321-061-571

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको

0: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
0: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।

पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579 98560 26579।

0: सम्बन्ध गाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 98190
3: 93.4
4: मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना उनी अर्कैकी भइन् म एक्लो भएँ।

0: फिरता फिरता 20% समस्या फिरता सैले पनि चाह पनि
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: 榜定岗成都榜
1: अब थन्डुबाम रेकर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856625779 9856625779।
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई।
5: सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिप्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777। मोबाइल 98560-99-2 77।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
1: OSR Digital, entertaining the nation.

0: obnoxious me.
1: रंग बहार रंग बहार
2: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
3: घर रंगाओ खुशी बनाओ
2: उपहार जित्ने अवसर पाओ
1: वर्जर पेन्स
4: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
5: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
4: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 61538369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
6: सुवर्ण अवसर
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
6: उपचार हुने रोगहरू
7: पायल्स फिस्टर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
6: अपरेसन पश्चात दुखाइ कम हुने
7: उपचार गरेपछि छिटो निको हुने
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
7: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
8: फोन 061-590-162 590-163
9: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
10: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
9: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
10: साँच्चै हो र
9: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
10: हो त
9: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98084-46525

0: सहित गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेहरू,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-5782-849।

0: सचेतना सूचना। यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौ, सुरक्षित रहौ। रेडियो अन्नपूर्ण 93.4 MHz।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 1700 98025817 1700।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारै गन किनानी खनी तोला
2: खनै बिवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेन्द्र पुलाडी तोला
1: ए नै छाबा मार दुकान पो मोना नै पेसोलाई नि चारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुइ बिसानारी बेल्ले छाबा कोपिम ओछे
2: हजुर किने झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुआ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
1: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आश्रम ल्यादो
2: तमुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्ने यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: होम केयर सेवा, होम केयर सेवा।
6: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
6: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
6: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिङ्गलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: 93.4 वेस्ट डिजिटल एन्टरटेनिङ द नेसन।

0: 밤, 찐감, 천두밤. 누가 커피 떠고 두피 진마이 알아. 천두밤.
1: 어버, 천두밤 레귤러, 러 얼트라, 버자알마, 우클럽더서. 천두밤.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: विजिट

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
8: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
8: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। वर्जर पेन्स

0: सुन न, हामी कति दिन यसरी लुकेर भेट्ने होला है?
1: बरु हामी सर्दाउ न, त्यहाँ त छुट्टी संसार हुन्छ नि।

0: फिरता फिरता 20% सम क्याश फिरता
1: पहले पनी जहाँ पनी
2: क्याश फिरता लिनु भाई ता
3: एनसेल पैक किन्नु भाई ता जहिले पनी जहाँ पनी पैक खरीद करनु होस और 20% सम क्याश फिरता एनसेल ऐप मा क्लेम करनु होस एनसेल पैक किन्नु भाई ता शर्तहरू लागू हुने छन् एनसेल नेपालकै लागि
4: सचेतना सूचना यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी पहिरो डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।
5: फिस्टल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GB/s सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274256।
4: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 9856625779, 9856625779।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881598251, 9119।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 New Road फोन 061 590 162 590 163

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

श्रव्य दृश्यमा देखिए अनुसार यस्ता घटनाहरू हाम्रो देशमा पटक पटक घट्दै आइरहेका छन्। सृजनाकर्ता भनेको खुला पन्छी जस्तै हो, उसले खुलेर सृजना गर्न पाउनुपर्छ। कलालाई अनेक रसबाट प्रस्तुत गर्न सकिन्छ भन्दैमा समाजमा अपच्य प्रस्तुत गर्नु पनि राम्रो होइन। बरु मौलिकतामा जोड़ दियो भने अब आउने भावी पीढ़ीले केही शिक्षा पाउनेछन् भन्दै जिल्ला अदालतले एक पटकलाई माफी दिँदै रिहा गरेको छ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: रंग बहार रंग बहार
4: वर्जर संगे उपहार है उपहार बम्पर मा यामाहा रेजियार
3: वर्जर पेन से घर रंगा उन्हों होस्ता लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउन होस
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 बंदा बड़ी आकर्षक उपहार रूपनी घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
3: वर्जर पेन।
5: सचेतना सूचना यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी पहिरो डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौ, सुरक्षित रहौ। रेडियो अन्नपूर्ण 93.4 MHz।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-027-29।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061 590 162 590 163

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा।
4: आजमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको

मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905, मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপলাইন 01-597-06-11। आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 98569927।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640 घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: सचेतना सूचना। यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: फिस्टल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइवेभ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ।
7: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सचेतना सूचना। यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: स्वाद जस्ते संबंध गास्त ज्ञान मसाला।
1: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड

25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन, ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061411777, मोबाइल 9856299277।

0: लगाउने स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला ज्ञान मसाला।
1: पोखरामा एकमात्र EMBA

0: अधिकारी विशेष सतर्कता सचेतना सूचना। यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अनुवर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com हाम्रो पात्रोको याप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। भदौ र 23 र 24 घटनामा निष्पक्ष छानबिनको लागि सक्षम न्यायिक आयोग गठन गर्न एमालेको माग। ओलीलाई रातारात घर घेराउ गरी गिरफ्तार गर्नु राजनीतिक प्रतिशोधको पराकाष्ठ भएको ठहर। पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन, स्थायी कमिटिमा 7 जना मनोनित। जिल्ला समन्वय समिति कास्कीमा गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा शुरू, समीक्षा बैठक 2 दिनसम्म चल्ने। कर्णालीदेखि पूर्वी भूभागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने। राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति ईरानको कड़ा प्रतिक्रिया। ईआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा। र विश्व एसियाली खेलकुदमा चीन 47 स्वर्णसहित शीर्ष स्थानमा, नेपालको खातामा 1 काँस्य। नेपाली महिला कबड्डी टोली सेमी फाइनलमा प्रवेश। नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले सरकारको कार्यशैली, सुशासन, राष्ट्रियता, लोकतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको छ। असोज 5 गतेदेखि 8 गतेसम्म ललितपुरको भनीमण्डल स्थित रामबाग महलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सरकारका कदमहरूप्रति आपत्ति जनाउँदै प्रस्तावहरू पारित गरेको छ। नयाँ सरकार गठन भए लगतै पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रातारात घर घेराउ गरी गिरफ्तार गर्न खोजिएको र मुद्दा चलाउन खोजिएको घटनालाई एमाले राजनीतिक प्रतिशोधको पराकाष्ठ भनेको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गरिएको गिरफ्तारीको समेत निन्दा गर्दै बैठकले यस्ता कार्यलाई मुलुकलाई मुठभेडतिर लैजाने दूषित मनसाएको उपज भएको ठहर गरेको छ। भदौ 23 र 24 गते भएका घटनाको पछाडि अनेकौं षड्यन्त्र रहेको दावी गर्दै एमाले भदौ 24 को राज्य विध्वंसको छानबिनलाई पन्छाउने र दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको आरोप लगाएको छ। घटनाको निष्पक्ष छानबिनको लागि तत्काल सक्षम न्यायिक आयोग गठन गर्न र यसअगाडि गठित आयोगहरूका प्रतिवेदन पूर्ण पाठसहित सार्वजनिक गर्न एमाले माग गरेको छ। सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई विस्थापित गर्दा 5 जनाले आत्महत्या गरेको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एमाले 5 महिना बित्दा पनि विस्थापितको व्यवस्थापन गर्न नसक्नु सरकारको जनविरोधी व्यवहार भएको टिप्पणी गरेको छ। संविधानले प्रत्याभूत गरेका ट्रेड युनियन अधिकार, सभ्य अधिकार र मीडिया स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको भन्दै सरकारको आलोचना गर्ने नागरिक र अभियन्ताहरूलाई पक्राउ गरी अधिनायकवादी शासन स्थापना गर्ने दृष्टता भइरहेको आरोप बैठकले लगाएको छ। संविधान संशोधनको नाममा एकपक्षीय कार्यदल गठन गरेर संविधानका आधारभूत स्तम्भ भत्काउन खोजिएको एमालेको निष्कर्ष छ। आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनुपर्नेमा पार्टी प्रष्ट रहे पनि वर्तमान सरकारको नियत संविधानको रक्षा गर्ने नभएको भन्दै एमाले संविधानको रक्षाको लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ। यसैगरी बजारमा देखिएको खाना पकाउने ग्यासको हाहाकार, अस्वाभाविक महँगी र अन्धाधुन्धा बढ़ाइएको करबाट आम नागरिक आक्रान्त बनाएको एमाले जनाएको छ। बढ़दो आत्महत्या र युवाहरूको वैदेशिक पलायनले समाजमा निराशा छाएको तथा उद्योगी व्यवसायको मनोबल खस्किए पनि सरकार पूरै संवेदनहीन बनेको एमालेको ठहर छ। महँगी नियन्त्रण, ग्यासको सहज आपूर्ति र अस्वाभाविक कर फिर्ता लिन माग गर्दै व्यावसायिक प्रतिष्ठानमा हमला र आगजनी गर्नेहरूलाई कार्यवाहीको दायरामा ल्याउन माग गरिएको छ। सरकारको गैर जिम्मेवार व्यवहार र बढ़दो भू राजनीतिक चलखेलका कारण राष्ट्रिय हित, प्राकृतिक स्रोतको रक्षा र स्वाभिमानको प्रश्न गम्भीर बनेको भन्दै एमाले प्रधानमन्त्रीलाई संसदमा दिएको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन आग्रह गरेको छ। यस्तो प्रतिकूल परिस्थितिमा राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षाको लागि सबै देशभक्त लोकतान्त्रिक दल र नागरिकहरूलाई एकजुट हुन एमाले आह्वान गरेको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता चयन हुनुभएको छ। केन्द्रीय कमिटिको बैठक अघि आज बसेको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पूर्व राष्ट्रपति भण्डारीले पार्टीको 11 महाधिवेशन अगाडि नै पार्टी सदस्यताको लागि आवेदन दिनुभएको थियो। त्यति बेला पार्टीले राष्ट्रको सम्मानित पदमा पुगिसकेको व्यक्ति पुनः खुल्ला राजनीतिमा वा कुनै राजनैतिक दलको सक्रिय राजनीतिमा आउँदा उपयुक्त नहुने भन्दै सदस्यता दिन अस्वीकार गरेको थियो। यही असोज 5 गतेदेखि चलेको केन्द्रीय कमिटिको बैठक आज सकिएको छ। केन्द्रीय कमिटिको हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो। नेकपा एमालेका स्थायी कमिटिमा 7 जना मनोनित पनि भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेल, थम्माया थापा, लालबाबु पण्डित, प्रदीप गिवाली, काशीनाथ दवाड़ी, देवराज घिमिरे र शिवमाया तुम्बा अम्फेलाई स्थायी कमिटी सदस्य मनोनित गर्नुभएको छ। त्यस्तै केन्द्रीय कमिटिमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्मगिरी, नारायण घरती, विद्यासुन्दर साक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरूङ, प्रेम दंगाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्बा आम्पे, कौशिला खत्री, जानुका सिमखडा र बिना बास्तोला रहनु भएको छ। जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशील गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम शुरू भएको छ। बिहिबार र शुक्रबार दुई दिनसम्म चल्ने यस्तो समीक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गर्नुभएको छ। प्रमुख पौडेलले गैर सरकारी संस्थाहरू थप प्रभावकारी परिणामको लागि ठोस योजनासहित कार्य सम्पादन गर्न आग्रह गर्नुभयो। गैर सरकारी संस्थाहरू हरेक तहका सरकारको सहयात्री र सहजकर्ता भएको उल्लेख गर्दै आफ्नो लक्ष्यसहित सामाजिक उत्तरदायित्वमा ध्यान पुर्याउन आग्रह गर्नुभयो। पारदर्शी र उत्तरदायी संस्थाहरू नै आफ्नो उद्देश्यमा सफल र दीर्घकालीन सेवा प्रवाहमा अब्बल हुने बताउनुभयो। कतिपय संस्थाहरूले आन्तरिक नियन्त्रण प्रणालीमा जोड़ दिनुपर्ने देखिएको भन्दै प्रमुख पौडेलले जिल्लाभरि कार्यक्षेत्र हुने केही संस्थाहरूले जिल्ला परियोजना सल्लाहकार समितिको बैठकबाट आफ्ना नीति कार्यक्रम र बजेट स्वीकृत लिएर सञ्चालन नगरेको पाइएको हुँदा तत्काल सो गर्न आग्रह गर्नुभयो। पौडेलले मानवीय विकास सहित दिगो विकासका लक्ष्य प्राप्तिमा गैर सरकारी संस्थाहरूको भूमिका उल्लेखनीय भएको उल्लेख गर्नुभयो। उहाँले कामदार र कर्मचारीहरूलाई कानून तथा नियम बमोजिम प्रदान गर्नुपर्ने सेवा सुविधामा कमी नगर्न आग्रह गर्दै विभिन्न दात्रे निकायबाट प्राप्त अनुदान समेत उच्च सदुपयोग गर्न आग्रह गर्नुभयो। कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरूङ सहितले गैर सरकारी संस्थाको कार्य र भावी भूमिका सम्बन्धमा प्रकाश पार्नुभएको थियो। आइतबारको सो समीक्षामा राइट फर चिल्ड्रेन, बाल कल्याण संस्था, शक्ति समूह, चिल्ड्रेन नेपाल, कोपिला नेपाल, दयाको सेवा नेपाल, साना हातहरू नेपाल, मानव अधिकारका लागि महिला एकल महिला समूह कास्की, बाल हितकारी परियोजना थ्री एन्जल्स नेपाल, बहिनी एडुकेटर फाउण्डेशन, कोपिला चिल्ड्रेन होम, महिला सशक्तिकरण समाज, एसयूएस बहिनी सहित 15 संस्थाले आफ्नो संस्थाको संचालित कार्यक्रमको विवरणसहित समीक्षा प्रस्तुत गरे। जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको सूचना अधिकारी लच्छु शर्माले जानकारी दिनुभएको छ। हेमजामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षासेवी लक्ष्मी शरण उपाध्यायलाई स्थानीय शैक्षिक जागरणको एक प्रेरणादायी व्यक्तित्वको रूपमा स्मरण गरिएको छ। हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा शिक्षासेवी कवि एवं उत्प्रेरक लक्ष्मी शरण उपाध्याय तथा उहाँकी धर्मपत्नी राधा उपाध्याय पौडेलको स्मृतिमा लक्ष्मी शरण उपाध्याय व्यक्तित्व र कीर्ति परिचर्चा तथा 2274 शुभ प्रभात काव्यमाला कार्यक्रमका वक्ताहरूले शिक्षालाई समाज परिवर्तनको प्रमुख आधारका रूपमा आत्मसात गर्दै उपाध्यायलाई हेमजाको शैक्षिक विकासमा पुर्याउनु भएको योगदानलाई अहिले पनि प्रेरणाको रूपमा लिने गरिएको बताएका हुन्। शिक्षाको पहुँच सीमित रहेको समयदेखि नै हेमजामा शिक्षाको आवश्यकता र महत्वबारे चेतना फैलाउन उपाध्यायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै वक्ताहरूले उहाँको लागि शिक्षा केवल विद्यालयमा पढ़ाइने विषय वा परीक्षा उत्तीर्ण गर्ने माध्यम नभएर शिक्षा व्यक्तिको चेतना, संस्कार, क्षमता र सामाजिक जिम्मेवारी विकास गर्ने माध्यम हो भन्ने मान्यता उहाँले आत्मसात गर्नुभएको बताइएको छ। विद्यालयको सीमित पहुँच, आर्थिक तथा सामाजिक चुनौती र अभिभावकमा रहेको शैक्षिक चेतनाको कमीको कारण धेरै बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुने अवस्था रहेको बेला शिक्षक र शिक्षाको महत्व बुझाउने, बालबालिकालाई विद्यालय पठाउन प्रेरित गर्ने र समाजमा शिक्षाप्रतिको सकारात्मक वातावरण निर्माण गर्ने कार्य उपाध्यायको योगदान त्यसमा अतुलनीय रहेको वक्ताहरूले स्मरण गर्नुभएको छ। कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले लक्ष्मी शरण उपाध्यायले शिक्षा, साहित्य र सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई स्मरण गर्दै उहाँको व्यक्तित्व र कृतिबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले साहित्य समाजको चेतना अभिवृद्धि गर्ने सशक्त माध्यम भएको बताउँदै साहित्यिक व्यक्तित्वका योगदानलाई संरक्षण र प्रचार प्रसार गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा शंकरमणि त्रिपाठी छन्दमणिले लक्ष्मी शरण उपाध्यायको साहित्यिक योगदानबारे चर्चा गर्दै उहाँका सिर्जनामा जीवन, समाज र मानवीय समवेदनाका पक्षहरू अभिव्यक्त भएको बताउनुभयो। उहाँले साहित्यकारको योगदानलाई केवल कीर्तिको आधारमा मात्र नभई समाज र साहित्यका क्षेत्रमा पुर्याएको समग्र प्रभावको आधारमा समेत मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा समीक्षक तथा साहित्यकार असफल गौतमले लक्ष्मीशरण उपाध्यायको व्यक्तित्व र कृतिका विविध पक्षमाथि समीक्षात्मक धारणा प्रस्तुत गर्दै उपाध्यायको साहित्यिक यात्राको साथै शिक्षा सेवा र सामाजिक सक्रियताले उहाँलाई विशिष्ट व्यक्तित्वका रूपमा स्थापित गरेको चर्चा गर्नुभयो। उपाध्यायको कृतिमाथि थप अध्ययन अनुसन्धान र चर्चा आवश्यक रहेको पनि गौतमले बताउनुभयो। हेमजा साहित्य प्रतिष्ठानका संस्थापक सचिव कोविद शरण उपाध्यायले प्रतिष्ठानका गतिविधि तथा शुभ प्रभात काव्यमालाको निरन्तरताबारे प्रकाश पार्दै नियमित साहित्यिक कार्यक्रम मार्फत स्थानीय तथा राष्ट्रिय साहित्यिक गतिविधिलाई जोड्ने प्रयास भइरहेको बताउनुभयो। प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेलले लक्ष्मीशरण उपाध्याय संघका सहकारी र उहाँका विभिन्न पक्षको स्मरण गर्दै उहाँ शिक्षासेवी मात्र नभई साहित्य तथा सामाजिक क्षेत्रमा समेत सक्रिय प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो। पौडेलले उपाध्यायका योगदानलाई आगामी पुस्तासम्म पुर्याउन यस्ता स्मृति तथा परिचर्चा कार्यक्रम महत्वपूर्ण हुने धारणा राख्नुभयो। उपाध्यायका छोरा माधुशरण पौडेलले शिक्षा भनेको केवल अक्षर चिन्ने र प्रमाणपत्र प्राप्त गर्ने विषय नभएर समाजलाई सचेत संस्कारी र जिम्मेवार बनाउने आधार हो भन्ने मान्यता बुबाले स्थापित गरेको स्मरण गर्नुभयो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य शंकरमणि त्रिपाठी छन्दमणि र गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य छन्दिकालाई सम्मान गरिएको थियो। कार्यक्रम 274 शुभ प्रभात काव्यमाला अन्तर्गत विभिन्न स्रष्टाले उपाध्यायका कविता वाचन गरेका थिए। कविता वाचन गर्नेमा साहित्यकार वसन्त चालिसे, हेम्जा बोर्डिङ स्कूलका विद्यार्थीहरू अपेक्षा केसी, आकृति भण्डारी, पूर्णिमा कुंवर, सामारिका सापकोटा, सुभिक्षा कुंवर, आयुषमा पौडेल तथा ज्ञानसागर एकाडेमीबाट रिदिमा खड्का, रश्मि विक, रोजिना अधिकारी, आदर्शमणि त्रिपाठी रहनु भएको थियो। हेमजा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष सुनिल गायकको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दिवाकर पौडेलले स्वागत र कोषाध्यक्ष सोमनाथ गौतम आक्रान्तले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। गण्डकी प्रदेशमा रहेका सांस्कृतिक सम्पदाको व्यवस्थित अवैलिकीकरण, संरक्षण तथा अध्ययनको लागि मानचित्रको प्रयोगलाई थप प्रभावकारी र वैज्ञानिक बनाउनु पर्नेमा सरकारवालाले जोड़ दिएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहिबार पोखरामा सम्पन्न सांस्कृतिक सम्पदाको अवैलिकीकरणमा मानचित्रको औचित्य विषय गोष्ठीमा सहभागी वक्ताहरूले सांस्कृतिक सम्पदालाई भूगोलसँग जोडेर अभिलेखीकरण गर्न मानचित्र महत्वपूर्ण माध्यम भएको बताएका हुन्। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकर नेउपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक डाक्टर दिलबहादुर छेत्री प्रमुख आमन्त्रितका रूपमा सहभागी हुनुभएको थियो। गण्डकी विश्वविद्यालयका उपकुलपति डाक्टर कृष्णराज अधिकारी र पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइराला विशेष आमन्त्रितका रूपमा उपस्थित हुनुहुन्थ्यो। गोष्ठीमा प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेलले सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा मानचित्रको औचित्य विषयमा गोष्ठी पत्र प्रस्तुत गर्नुभएको थियो। प्रमुख आमन्त्रित प्राध्यापक डाक्टर दिलबहादुर छेत्रीले मानचित्रले सांस्कृतिक सम्पदालाई भूगोलसँग जोडेर प्रस्तुत गर्नुको साथै संरक्षण अध्ययन र भावी पुस्ताको लागि सम्पदाको वास्तविक पहिचान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा मानचित्रको प्रयोगलाई अझ व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। पछिल्लो समय गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरूप विभिन्न रचनात्मक तथा अनुसन्धानमूलक कार्यको थालनी गरेको भन्दै उहाँले प्रतिष्ठानका गतिविधिको प्रशंसा गर्नुभयो। यस्ता अनुसन्धान तथा अभिलेखीकरण सम्बन्धी कार्यले गण्डकी प्रदेशको कला, साहित्य, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो। कार्यक्रमबारे गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति शंकर बिरेई गुरूङले जानकारी गराउनु भएको थियो। कार्यक्रममा प्राध्यापक डाक्टर ज्ञानबहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको संयोजन तथा सञ्चालन प्राज्ञ पवित्रा घिमिरेले गर्नुभएको थियो। गोष्ठीमा विभिन्न क्याम्पसका प्राध्यापक, अनुसन्धानकर्ता, पत्रकार तथा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो। गोष्ठीले गण्डकी प्रदेशमा रहेका विविध सांस्कृतिक सम्पदाको व्यवस्थित अभिलेखीकरण, संरक्षण तथा अध्ययनको लागि मानचित्रको प्रयोगलाई थप प्रभावकारी बनाउने आवश्यकता औल्याएको छ। सहकारी क्षेत्रमाथि प्रश्न उठिरहेको वर्तमान अवस्थामा यहाँको एउटा सहकारी संस्थाले भने सोह्र महोत्सव मनाउन सफल भएको छ। कास्कीको पोखरा 20 संचालित भलाम डाँडाखोरी बहुद्देशीय सहकारी संस्थाले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी सोह्र महोत्सव मनाएको हो। संस्थाको कुल शेयर पुँजी 4,55,67,000 रूपियाँ रहेको सो सहकारीले विभिन्न क्षेत्रमा करिब 9 करोड़ रूपियाँ लगानी गरेको छ, जसमा कृषितर्फ मात्र 5 करोड़ भन्दा बढ़ी लगानी गरेको संस्थाका अध्यक्ष तुलसी प्रसाद तिमल सेनाले जानकारी दिनुभएको छ। उहाँका अनुसार संस्थाले विशेष गरी कृषि क्षेत्रलाई आफ्नो प्राथमिकतामा राखेको छ। संस्थाले कृषकलाई कुखुरा, बाख्रा, गाई, भैंसी पालन तथा तरकारी खेती लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी बढ़ाउँदै आएको छ। 2023 सालमा 126 सदस्यबाट शुरू गरेको सहकारीको पोखरा 11 र 20 तथा मादी गाउँपालिकाको केही भूभाग कार्यक्षेत्र रहेको संस्थामा हाल 1101 शेयर सदस्य आबद्ध रहेको बताउँदै अध्यक्ष तिमल सेनाले स्थानीय स्तरमै रोजगारी तथा आय आर्जनका अवसर सृजना गर्ने सहकारीको मुख्य उद्देश्य रहेको बताउनु भएको छ। संस्थाले वैदेशिक रोजगारीतर्फ समेत झण्डै 1 करोड़ रूपियाँ लगानी गरेको छ। गण्डकी प्रदेशका निवर्तमान कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले स्वर्ण महोत्सव मूल समारोहको उद्घाटन गर्दै नेपालमा सहकारी संस्थाहरूले बचत संकलन परिचालन र रोजगार सृजना गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ। संचालकले बचतकर्ताको रकम अपचलन गर्दा केही सहकारी संस्थामा समस्या देखिए पनि सिंहको सहकारी क्षेत्र अहिले पनि सफल छ भन्ने उदाहरण यो संस्थाले प्रमाणित गरेको उहाँले बताउनु भएको छ। गण्डकी प्रदेश सभा सचिव गोविन्द पौडेलले ग्रामीण क्षेत्रमा संचालित सहकारीले अहिले पनि शेयर सदस्य एवं बचतकर्ताको विश्वास जित्न सफल भएको बताउँदै संस्थाले असुलीलाई विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 9856526579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 9834320239, 9808-59321, 061-581-871।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू:
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी
7: भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
9: फोन 061-590-162, 590-163। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटी पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
12: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
13: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 5 53-834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेपाली कंग्रेसले 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कंग्रेसले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको नारा, नेपाली कंग्रेसको 15 महाधिवेशन परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस सभाको विकल्प भन्ने रहेको छ। यस्तै लोगोमा बीबी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देववास्तवमाको तस्विर राखिएको छ। कांग्रेसको 15 महाधिवेशन असोज 16 19 गतेसम्म काठमाडौँको खुल्ला मञ्चमा हुनेछ। यसैबीच नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिएको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाइएको समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गरेर आउँदो मक्सिर 21 23 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। संयोजक डाक्टर कोइरालाले संयोजकको हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये रूकुम पश्चिम बाहेक 76 जिल्लामै केन्द्रीय प्रतिनिधि हटाउनु भएको छ। हिजो घटेको शेयरबजार आज बढ़ेको छ। शेयरबजार परिसूचक निप्से 11.77 अंकले बढ़ेर 2629.81 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा बाहेक सबै समूहको वस्तुचक बढ़ेकोमा उत्पादन समूहको शेयर 1.83% उकालो लागेको छ। आज 176 कम्पनीको शेयर बढ़ेकोमा 95 घटेको छ। निप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 6.35 अर्ब कारोबार भएकोमा आज 5.44 अर्ब कारोबार भएको छ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यून अचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबैजसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिकोणले जोखिमयुक्त पहिचान गरी सुरक्षाको निम्ति परिचालन गरिएको छ। मौसमविदहरूले बाढ़ी पहिरो र गेग्रान बहावको खतरा रहेकाले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सजगता अपनाउन र मौसम सम्बन्धी अध्यावधिक सूचना निरन्तर लिन आग्रह गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएपछि इरानले अमेरिकी दबाव सामु नझुक्ने र थप आक्रमण भए कड़ा प्रतिकार गर्ने जनाएको छ। राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरान विरूद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गर्नुपर्ने बताउनु भएको थियो। इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको थियो। त्यसको भोलिपल्ट महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाव र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी जनता कुनै पनि दबाव सामु नझुक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपन एआईको विकासका कारण कृत्रिम बुद्धिमत्ता अर्थात एआई एजेन्टले सरकारको मेडिक्योर तथ्याङ्क पोर्टलमा अनाधिकृत पहुँच बनाएको खुलासा गर्नुभएको छ। यो घटना 3 महिना अघि जुनमा भएको र एआई एजेन्टले सार्वजनिक तथा गैर सार्वजनिक फाइलमा पहुँच बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। एआई एजेन्टले सर्भिसेस अस्ट्रेलियाले सञ्चालन गर्ने सार्वजनिक मेडिकेयर तथ्याङ्क रिपोर्टिङ पोर्टलमा प्रवेश गरेको रोइटर्सले जनाएको छ। पोर्टलमा मेडिकेयरसँग सम्बन्धित तथ्याङ्क, खर्च लगायतका गैर संवेदनशील विवरण राखिएका छन्। ओपन एआईले भने आफ्नो आन्तरिक मूल्याङ्कनका क्रममा एआई मोडलले अस्ट्रेलियाका विभिन्न सरकारी वेबसाइट तथा सेवामा अनपेक्षित गतिविधि गरेको पत्ता लागेको जनाएको छ। जापानको आइची नागोयामा जारी विश्व एसियाली खेलकुदको चौथो दिनसम्म चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। चीनले 47 स्वर्ण, 20 रजत र 10 काँस्य सहित कुल 77 पदक जितेको छ। आयोजक जापान 15 स्वर्ण, 24 रजत र 27 काँस्य सहित 66 पदकका साथ दोस्रो स्थानमा रहँदा दक्षिण कोरिया 8 स्वर्ण, 8 रजत र 24 काँस्य सहित 40 पदकका साथ तेस्रो स्थानमा छ। कजाकिस्तानले 7 स्वर्ण, 4 रजत, 8 काँस्य सहित 19 पदक जितेको छ। नेपालले भने 1 काँस्य पदक मात्र जितेको छ। नेपालको लागि करातेको कुमुतेतर्फ 84 केजी माथिको तौल समूहमा तेन्जिङ शेर्पाले काँस्य पदक जित्नु भएको छ। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा काँस्य पदक

पक्का भएको छ। सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अलराउण्डर ब्रान्टन म्याकमुलेनलाई नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको लागि अनुबन्ध गरेको छ। यसअगाडि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेल्नुभएका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणको लागि पुनः अनुबन्ध गरेको हो। टोलीमा पुनः फर्कन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्स संघको आफ्नो दोस्रो यात्राको लागि आफू तयार रहेको बताउनु भएको छ। साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। भदौ 23 र 24 को घटनामा निष्पक्ष छानबिनको लागि सक्षम न्यायिक आयोग गठन गर्ने एमालेको माग। ओलीलाई रातारात घर घेराउ गरी गिरफ्तार गर्नु राजनैतिक प्रतिशोधको पराकाष्ठ भएको ठहर। पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन, स्थायी कमिटिमा 7 जना मनोनित। जिल्ला समन्वय समिति कास्कीमा गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा शुरू, समीक्षा बैठक 2 दिनसम्म चल्ने। कर्णालीदेखि पूर्वी भूभागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने। राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति इरानको कड़ा प्रतिक्रिया। एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा। र विश्व एसियाली खेलकुदमा चीन 47 स्वर्णसहित शीर्ष स्थानमा, नेपालको खातामा 81 नेपाली महिला कबड्डी टोली सेमी फाइनलमा प्रवेश। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा

0: bám tin cảm chân đu bám.
1: Luka khoki tao bo tuk ni chin mai ana.
2: अब ठंडुबाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
3: सचेतना सूचना। यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक, कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
4: फोन 061-572-648-579.
6: हेलो
7: हजुर, नमस्कार।
6: हेलो
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
8: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS फातिमा

0: पछि फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या।
1: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
4: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
0: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
5: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-607-29।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाद्वाही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
3: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2-77
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9856-00536
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: सचेतना सूचना। यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौँ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856408082 9846408082।
9: रंग बहार
10: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
9: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
9: बर्जर पेंट।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 0165781162।
12: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0165885595044044
13: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रांड नक्कली देखि सावधान। जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
15: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
16: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
15: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
16: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
15: 24 घण्टा इमर्जेन्सी सेवा
16: सम्पूर्ण ओपीडी सेवा
15: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
16: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
15: रेटिना सम्बन्धी जाँच एवं उपचार
16: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
15: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
16: आँखा छर्केको सिधा पार्ने सर्जरी
15: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
16: लेजर सर्जरी सम्बन्धी सेवा
15: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
16: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
15: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
16: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
15: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
16: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
17: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
15: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 0165902175929219।
16: स्वस्थ आँखा स्वच्छ दृष्टि।
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सचेतना सूचना यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस् बाढ़ी पहिरो डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस् भारी वर्षाका कारण सड़कमा पहिरो बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस् यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज हार्दिक अनुरोध गर्दछ सतर्क रहौ सुरक्षित रहौ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
4: ओ यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061433 4336

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौं।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
4: रंग बहार रंग बहार,
5: वर्ष सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर,
4: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: वर्ष पेन्स।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिर घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
8: फोन 061-590-162 590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426 537-526।

0: আটসালিয়া পোখারা ক্লিনিক, নিউ রোড, পোখারা। ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
9: उपलब्ध छ।
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-5-91-728, मोबाइल 98-560-27-29।
11: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
9: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
12: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बात जस्ते संबंध का ज्ञान मसाला।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सचेतना सूचना। यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।

0: सचेतना सूचना। यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162 590-163।
4: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
5: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
4: नेपाल आदिवासी जनजाति महासंघ
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेंट ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
9: सचेतना सूचना यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस् बाढ़ी पहिरो डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस् भारी वर्षाका कारण सड़कमा पहिरो बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस् यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ सतर्क रहौं सुरक्षित रहौं रेडियो अन्नपूर्ण 93.4 MHz
8: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2-77।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
12: यति बेला रातिको 8 बजेको छ।
13: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
14: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
15: 93.4 पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 01-5674-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
16: रंग बहार रंग बहार
17: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
16: बर्जर पेन्टले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
17: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
16: बर्जर पेन्ट।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
18: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98-4-34-032-29, 98-028-59-321, 061-581-871।
2: हेलो
3: हजुर, नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
19: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
20: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
18: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
20: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
21: ठण्डु बाप ठण्डु बाप तिरा हरि बाप, दुर्गाको पिटाउको दुख्न छिम्मै दूर गर्ने, ठण्डु बाप एक बाम तिन काम, ठण्डु बाप
22: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।
23: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर, फोन 061-577-007, 97-623-36-817।
0: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फियताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536। मोबाइल 9956600536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: रंगबहार रंगबहार
11: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
10: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुसी बनाउ उपहार जित्ने अवसर पाउ
10: बर्जर पेन्स।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
13: सचेतना सूचना। यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।
14: रेडियो अन्नपूर्ण 93.4।

0: Radio Annapurna 93.4
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस् बाढ़ी पहिरो डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस् भारी वर्षाका कारण सड़कमा पहिरो बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस् यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् आवश्यक

0: सावधानी अपनाई सुरक्षित रहनु हुन रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।
1: रंग बहार, रंग बहार।
2: वर्ज सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
1: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
1: वर्ज पेन्स।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार। आजको पास त उतै होला छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856-48082, 9846-48082।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
10: सचेतना सूचना। यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
11: रेडियो अन्नपूर्ण 93.4।

अब तपाई रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुन्छ।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा अविरल वर्षासँगै जोखिम पनि यथावत, वर्षाको सम्भावित प्रवृत्तिबारे मौसम विभागकी महानिर्देशक भन्छन्।
1: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ, यो वर्षा चाहिँ बन्दकी प्रदेशमा पनि भारी छ अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ।
0: जोखिम घटाउन मुख्य राजमार्गहरूमा कस्तो सावधानी अप्नाइएको छ?
2: जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सड़क बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। त्यसरी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
0: र चिनिया राष्ट्रपति शी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा व्हाइट हाउसमा स्वागत। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। एक दशकपछि वाशिङटनको पहिलो भ्रमणमा रहेका चिनिया नेता शी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनलाई सैन्य ब्याण्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डा फहराइएका थिए। दुई नेताबीचको वार्ता आर्टिफिशियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने छानिएको छ। भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्। एकजना संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले तीनवटा संचार गृहका पत्रकारहरूको व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध उठाएको केही समयपछि नै ती संचार माध्यमका पत्रकारहरूको राष्ट्रपति कार्यालयसम्मको पहुँच रोकिएको छ। सीएनएन, पोलिटिको र एमएस नाउका केही कर्मचारीहरूले आफ्नो प्रवेश अनुमति पत्र जफत गरिएको बताएका छन्। केहीलाई प्रवेश दिइएको थियो। संचार माध्यमसँगको द्वन्दका माझ अदालतको आदेशलाई ट्रम्प विरूद्धको धक्काका रूपमा लिइएको छ। अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले आफ्नो कम्प्युटर प्रणालीमा भएको देखिएको साइबर आक्रमणबारे सक्रिय र आक्रमक अनुसन्धान गरिरहेको बताएको छ। ह्याकरहरूले एफबीआईका सबै कर्मचारीहरूको व्यक्तिगत विवरण चोरी गरेको दावी गरेका छन्। साइनी हन्टर्स नामक साइबर अपराधी समूहले आफूहरूसँग लगभग 38,000 व्यक्तिको विवरण रहेको दावी गरेको छ। त्यसमा प्रत्येक एफबीआई एजेन्टको नाम, पद, ब्याज नम्बर तथा घरको ठेगाना र फोन नम्बर जस्ता व्यक्तिगत विवरण समावेश रहेको बताइएको छ। खबरहरूमा चोरी गरिएको डेटाबेसमा कर्मचारीहरूको काम सम्बन्धी जानकारी पनि समावेश भएको उल्लेख गरिएको छ, जसमा चिनिया जासुसहरू, रूसी गुप्तचर निकाय तथा लागू औषध गिरोह विरूद्धका संवेदनशील अभियानहरू सम्बन्धी विवरण समेत हुन सक्ने जनाइएको छ। अस्ट्रेलियाले ओपन एआईसँग आबद्ध एउटा एआई एजेन्टले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा शुरू गरेको छ। सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानूनको उल्लंघन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ। प्रधानमन्त्री एन्थनी एल्बनिजीले भने, मैले ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम ओल्टम्यानसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन अति धेरै समय लाग्यो। जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ। अस्ट्रेलियाका प्रधानमन्त्री जूनमा भएको उक्त ह्याकिङबारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो। र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। 10,00,000 नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो। बीजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा गैरातीदेखि भइरहेको अविरल वर्षासँगै विपदको जोखिम पनि कायमै रहेको अधिकारीहरूले बताएका छन्। केही नदी तथा खोलामा पानीको सतह बढ़ेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन भनिएको छ। जोखिम बढ़दै गएपछि देशका कतिपय प्रमुख राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। एक रिपोर्ट। मौसम विभागका अधिकारीहरूका अनुसार गएको 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा र कोशीका केही ठाउँमा भारी वर्षा भएको बताइएको छ। बंगालको खाड़ीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको हो। वर्षाको सम्भावित प्रवृत्तिबारे विभागकी महानिर्देशक अर्चना श्रेष्ठ भन्छन्।
1: राति पनि कन्टिन्यू नै हुने जस्तो देखिन्छ यो वर्षा चाहिँ। बागमती प्रदेशको पनि यो सिन्धुपाल्चोक दोलखामा पनि अलिकति वर्षा हुन सक्छ, भारीसम्म जान सक्छ त्यहाँ पनि होइन। गण्डकी प्रदेशमा पनि भारी छ अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ। अरू ठाउँमा चाहिँ मध्यम भएर त्यो कन्टिन्युस नै वर्षा हुने चाहिँ देखिन्छ यो रातभरि चाहिँ।
0: यही मौसमी अवस्था अझै केही दिन कायम रहने भएकोले सतर्कता अपनाइरहनुपर्ने विपद व्यवस्थापन निकायका अधिकारीहरूले बताएका छन्। यद्यपि आजको वर्षाका कारण हालसम्म कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
4: अहिलेसम्म क्षतिको चाहिँ मानवीय क्षतिको चाहिँ डेटा आएको त छैन, तर अलिकति यो सडक अवरुद्ध भएका विषयहरू चाहिँ बिहानदेखि नै अलिअलि आइरहेका छन् र त्यो क्रम चाहिँ बिस्तारै बढ्दो क्रममा देखिन्छ।
0: जोखिम कायमै रहेका सन्दर्भमा आज देशका कतिपय स्थानमा विद्यालयहरू समेत बन्द गरिएका विवरण आएका छन्। भर्खरै नेपालले विनाशकारी बाढ़ीको सामना गरेको सन्दर्भमा जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु उचित हुने ठानिएको शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बीबीसीसँग बताए।
5: त्यो सन्दर्भमा पनि मन्त्रालयले चाहिँ लोकल लेभलसित कोर्डिनेशन गरेरै विद्यालयहरू चाहिँ सञ्चालन बन्दको प्रबन्ध मिलाउने भनेर अनुरोध गरेको थियो। त्यो सन्दर्भमा चाहिँ लोकल लेभलहरूले त्यहाँको स्थिति हेरेर विद्यालयहरू चाहिँ बन्द गरिराख्नु भएको छ।
0: नेपालका विभिन्न स्थानमा असोज 11 गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। वर्षासँगै देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढ़ाइएको सन्दर्भमा केही बेर अघि हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यति बेला कुन कुन मुख्य सड़कहरू प्रभावित छन् भनेर सोधेका छौं।
2: अहिले यो हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिङ सड़क बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। आज ठ्याक्कै रोकेको बाटो भनेको दिउँसो कान्ति हाइवे एकछिन रोकेको थियो भने त्यो हामीले खुलाइसकेका छौँ। अब बेलुका पानी पहिरो बाढीका कारण हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सड़कहरू बन्द गर्ने निर्णय गर्न सक्छ। त्यो अन्तर्गत पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय गर्छ।
0: अझै केही दिन वर्षा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सड़कहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
2: पहाड़ी भेगहरूमा जहाँ चाहिँ वर्षाको चाहिँ इन्टेन्सिटी अलिकति बढ़ी हुन्छ त्यो ठाउँहरूमा चाहिँ प्री आइडेन्टिफाइड पहिराहरू त्यो ठाउँमा चाहिँ हामीले मेसिन सेट स्ट्यान्डबाय राखेका छौँ। अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा 2 घण्टाभित्र पहिरो सफा गरेर कम्तीमा 1 वे यातायात सञ्चालन गर्ने स्ट्राटेजीका साथ हामी तयारी गरिरहेका छौँ।
0: अब अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सड़क बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर। अब पृथ्वी हाइवेकै कुरा गरौं र अन्य सड़कहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्। यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सिको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
2: यो चाहिँ अब बेलुकाको पानी हेरेर अब स्थानीय प्रशासनले नै निर्णय गर्ने हो। जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिलेलाई ठ्याक्कै दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन। अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, तर जोखिमको चाहिँ अलिकति रिस्क बढ्यो भने चाहिँ बन्द गर्नुपर्ने हुन पनि सक्छ।
0: नेउपानेजी, सँगसँगै अब यो सड़क भनेको चाहिँ देशको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि योसँग जोडिएको विषय भयो। यो प्रभावित हुन नदिन चाहिँ मैले यो प्रश्न किन पनि सोधेको भने कृष्णवीर जस्ता अस्थायी रूपमा सञ्चालनमा ल्याइएका केही पोइन्टहरू पनि छन्, तिनीहरूको व्यवस्थापनको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले यतिखेर?
2: अहिलेलाई त हाम्रो टेम्पोररी म्यानेजमेन्टै हो यो वर्षाभरिलाई। अब जब यो वर्षा सकिन्छ त्यस पछाडि चाहिँ हामीले अध्ययनको काम सुरु गरिसकेका छौँ। यो वर्षापछि के गर्ने भन्नको लागि हाम्रो टेक्निकल स्टडीको काम भइरहेछ कृष्णवीरमा पनि। अहिलेको लागि चाहिँ हामीले स्ट्यान्डबाई मेसिनहरू नै राखेका हौँ। अहिले अब पहिरो गइहाल्यो भने सफा गर्ने, वासआउट भइहाल्यो भने ट्र्याक खोल्ने गरी तत्काल हामीले गर्न सक्ने अवस्था त्यही हो। तर लङ टर्ममा चाहिँ हामीले प्लानिङ गरिरहेका छौँ। र सेकेन्ड अल्टरनेटिभ भनेको चाहिँ हामीले अल्टरनेटिभ कोरिडोरहरूलाई पनि एकदम मेन्टेनेन्स गरेर इनकेस कुनै बाटो चाहिँ बिग्रिहालेको खण्डमा चलाउन नसक्ने अवस्थामा चाहिँ अल्टरनेटिभ कोरिडोरहरूबाट चाहिँ ट्रान्सपोर्ट म्यानेज गर्ने गरी त्यसको वर्कआउट गरिरहेको छ।
0: अन्तिममा चाहिँ अब यात्रा गर्नुपर्ने आवश्यकता भएका सर्वसाधारणका लागि सुरक्षाको हिसाबले के कस्ता सावधानी अप्नाउनु पर्ने तपाईँ देख्नुहुन्छ संक्षेपमा?
2: हाम्रो जुन सूचनाहरू आइरहेको छन् विभिन्न एजेन्सीबाट, त्यसलाई चाहिँ एकदम सिरियसली हेरिदिनु होला। कति ठाउँमा चाहिँ हाम्रो डिसिप्लिनहरू पनि अलिकति फलो नभएको देखिन्छ, त्यही भएर कतै पहिरो गइरहेछ भने गाडी जबरजस्ती नहालिदिनु होला। सुरक्षा कर्मीहरूले दिनुभएको चाहिँ इन्फर्मेसनहरूलाई चाहिँ सिरियसली पालना गरिदिनु होला भन्ने चाहन्छु।
0: सड़क विभागका प्रवक्ता शुभराज नेउपाने। अब एकैछिन लागू कर्णालीतर्फ। प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न कर्णालीका कतिपय क्षेत्रमा वृक्षारोपण र तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हिमाली क्षेत्रमा अधिकांश घरहरू भिरालो जमीनमा निर्माण हुने भएकाले त्यस्ता बस्तीहरू प्राकृतिक विपदको जोखिममा पर्ने गरेका छन्। जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
6: एक बच्चा एक बिरुवा भन्ने नाराका साथ घर घरमा बिरुवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चन्दनाद नगरपालिका दशकी देवकी खत्री।
7: विभिन्न प्रकारका विपदहरू निम्ति आएको छ, त्यसलाई चाहिँ निराकरण गर्नको लागि बालबालिकाहरूलाई वृक्षारोपण कार्यक्रममा राम्रोसँग सचेत गरायौं। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमोको बिरुवा रोपिरहेछ।
6: बालबालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूहरूले यस वर्ष मात्र 2,285 धुपी र किमोको बिरुवा रोपिएको बताउँछन् वर्ल्ड भिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक देश बहादुर रावल।
8: 1930 बालबालिका दिएछौं भने अरू हामीले जम्मा जम्मी चाहिँ 2,285 बिरुवा वितरण गरेको, विद्यालयको प्राङ्गणहरूमा बिरुवाहरू रोप्ने, त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर उहाँलाई अभिमुखीकरण गरेर हामीले काम गरेका छौँ।
6: माथिल्लो कर्णालीको डोल्पा, मुगु, हुम्ला, कालीकोट र जुम्ला जिल्लामा बाढ़ी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथसाथै तटबन्दीको काम गर्दै आएको बताउँछन् भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत अधिकृत सरोज खनाल।
9: नदीको क्षेत्रमा के हुन्छन् पहिरो नियन्त्रणको हिसाबले त्यो ठाउँमा लाउन योग्य छ, त्यही हिसाबले स्थानीय वासीहरूकै सिफारिस अनुसार फुल बिरुवाहरू हाम्रो लगाउनेछ।
6: कर्णालीको 10 जिल्ला मध्ये माथिल्लो कर्णालीका 5 जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने बैंस, ओखर, धुपी र किम्बुको बिरुवा समेत रोपेर वातावरण संरक्षणमा जोड़ दिँदै आएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चिनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कैयौं विषयहरूमा दुई नेताहरूबीच मतभेद छ। राजकीय भ्रमणमा हिजो वाशिङटन डीसी पुगेका सीलाई विमानस्थलमा नै पुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट।
10: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसंघीय महासभाको छेको पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण शुरू भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। अघिल्लो वर्ष दुई नेताबीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। 630 पालिकामा अधिवेशन सम्पन्न, प्रतिकूल मौसम रहेका क्षेत्रमा अस्वस्तिर भित्र गर्न कांग्रेसको निर्देशन। कार्बन लाभ लिन सामुदायिक वन समूहको अभिलेख अध्यावधिक हुनुपर्नेमा जोड़, यसका लागि स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सहभागिता आवश्यकता। भदौ 23 र 24 को घटनामा निष्पक्ष छानबिनको लागि सक्षम न्यायिक आयोग गठन गर्न एमालेको माग, ओलीलाई रातारात घर घेराउ गरी गिरफ्तार गर्नु राजनैतिक प्रतिशोधको पराकाष्ठ भएको ठहर। पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन, स्थायी कमिटिमा 7 जना मनोनित। चिसस कास्कीमा गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा शुरू, समीक्षा बैठक 2 दिनसम्म चल्ने। कर्णालीदेखि पूर्वी भूभागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने। राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति इरानको कड़ा प्रतिक्रिया, यायले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा। र विश्व एसियाली खेलकुदमा चीन 47 स्वर्णसहित शीर्ष स्थानमा, नेपालको खातामा 81, नेपाली महिला कबड्डी टोली सेमी फाइनलमा प्रवेश। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत 66 जिल्लाका 630 पालिकामा अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार देशभरका अधिकांश वडा अधिवेशन सकिएर गाउँ तथा नगर अधिवेशन सम्पन्न हुने क्रम जारी रहँदा 630 पालिकामा नयाँ नेतृत्व चयन भइसकेको हो। यसैबीच देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण असोज 10 गतेका लागि तय भएको प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन प्रभावित हुन सक्ने भन्दै केन्द्रीय समितिले मौसम अनुकूल भए तोकिएकै मितिमा र प्रतिकूल भए असोज 13 गतेभित्र अधिवेशन गर्न निर्देशन गरेको छ। कांग्रेसले वर्षाको समयमा सतर्कता अपनाउँदै क्षेत्रीय अधिवेशनका बाँकी कार्यक्रम सम्पन्न गर्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई आग्रह गरेको छ। कार्बन संचित गरे बापत प्राप्त हुने लाभ लिन सामुदायिक वन उपभोक्ता समूहले आफ्नो संस्थागत अवस्था तथा अभिलेख अध्यावधिक राख्नुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। गण्डकी प्रदेशमा सञ्चालन गरिएको कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम लिफ अन्तर्गतको परामर्श तथा सचेतना कार्यक्रमको प्रादेशिक समीक्षाका क्रममा सामुदायिक वन उपभोक्ता समूहलाई संस्थागत रूपमा सक्षम र व्यवस्थित बनाउनु पर्नेमा जोड़ दिइएको हो। सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले कार्बन संचित गरे बापत प्राप्त हुने अतिरिक्त लाभ समुदायसम्म पुर्याउन सामुदायिक वन उपभोक्ता समूहको संस्थागत विकास आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार समूहले नियमित बैठक, साधारण सभा र लेखा परीक्षण गर्नुपर्ने, वार्षिक योजना बनाउनुपर्ने, ब्याङ्क खाता तथा स्थायी लेखा नम्बर लिनुपर्ने र नेतृत्वमा कम्तीमा 50% महिला सहभागिता सुनिश्चित गर्नुपर्नेछ। त्यससँगै सामुदायिक वनको दिगो व्यवस्थापन समेत गरिरहेको हुनुपर्ने उहाँले बताउनुभयो। कार्बन संचित गरे बापत विश्व समुदायबाट प्राप्त हुने रकम अतिरिक्त तथा योगदानमा आधारित लाभ भएको उहाँले बताउनुभयो। त्यसका लागि सामुदायिक वन उपभोक्ता समूहलाई आवश्यक प्रक्रिया र मापदण्डबारे सचेत बनाउन सरकार, स्थानीय तह, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल आदिवासी जनजाति महासंघ लगायत सबै पक्षले सहकारी गर्नुपर्ने उहाँको भनाइ छ। कार्यक्रममा सहजकर्ता रिकफ्ट नेपालका कार्यक्रम व्यवस्थापक झलक पौडेलले कार्बन लाभ प्राप्त गर्ने प्रक्रिया

0: समुदायले पूरा गर्नुपर्ने तयारी र कार्यक्रमबाट प्राप्त सिकाई बारे प्रस्तुति दिनुभएको थियो। उहाँका अनुसार कार्यक्रम अन्तर्गत बागमती गण्डकी र लुम्बिनी प्रदेशका 142 पालिकामा 1519 जनासँग छलफल तथा अन्तर्क्रिया गरिएको छ। कार्यक्रम सञ्चालनका क्रममा निजी वन तथा वृक्षारोपण क्षेत्रको पहिचान, बदलिदो परिस्थिति, विभिन्न सरोकारवाला तथा अधिकारवाला बीचको फरक बुझाई, समुदायका अपेक्षा र महिलाको सहभागिता लगायतका विषय चुनौतीका रूपमा देखिएको प्रस्तुतिकरणमा उल्लेख गरिएको छ। पौडेलका अनुसार समुदायमा सरल र सहज रूपमा बुझिने सूचना तथा पहुँच सामग्री प्रभावकारी देखिएको छ। सरोकारवालाको समावेशी सहभागिताले कार्यक्रमप्रति अपनत्व बढ़ाउने तथा तथ्यमा आधारित छलफलले लाभ बाँडफाँडलाई थप न्यायपूर्ण बनाउन सहयोग गर्ने सिकाई समेत प्राप्त भएको छ। त्यस्तै समुदायका अधिकारवालालाई कार्यक्रमको योजना निर्माण, छलफल, वार्ता र कार्यान्वयनमा अर्थपूर्ण रूपमा सहभागी गराउन ज्ञान, आत्मविश्वास र संस्थागत क्षमता विकास गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो। वन तथा वातावरण मन्त्रालय गण्डकीका निमित्त सचिव पूर्णेश्वर सुवेदीले कार्बन सम्बन्धी काम सम्झौता अनुसार भए नभएको परीक्षण गर्न स्वतन्त्र विज्ञबाट स्थलगत अनुगमन तथा तथ्य परीक्षण हुन सक्ने भएकाले सामुदायिक वन समूहले आफ्ना अभिलेख अध्यावधि राख्नुपर्ने बताउनुभयो। उहाँले कार्यक्रम अझै सबै पालिका तथा समुदायसम्म पुग्न नसकेको भन्दै स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। रेड कार्यान्वयन केन्द्रका उपसचिव गणेश कार्कीले ऐन नियम तथा निर्धारित मापदण्डको परिधिभित्र रहेर कार्बन उत्पादन तथा लाभ प्राप्तिको प्रक्रिया अगाडि बढ़ाउन सकिने बताउनुभयो। 142 पालिकामा गरिएको छलफलबाट प्राप्त सिकाई र अनुभवलाई आगामी कार्यक्रमको सुधारमा प्रयोग गर्न तथा लाभ बाँडफाँडमा स्थानीय समुदायको अर्थपूर्ण सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा समीक्षा गर्न कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो। सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष सुवेदीका अनुसार नेपाल सरकारले कार्बन सम्बन्धी सम्झौताबाट प्राप्त गर्ने रकम मध्ये कम्तीमा 80% समुदायमा जाने व्यवस्था प्रस्ताव गरिएको छ। प्रस्तावित बाँडफाँड अनुसार त्यसको 45% रकम सामुदायिक वन उपभोक्ता समूहको खातामा जाने र बाँकी रकम सरकारद्वारा व्यवस्थित वन, निजी वन संरक्षित क्षेत्र तथा आदिवासी जनजातिका प्रथाजनित अभ्यासमा उपयोग हुने गरी प्रस्ताव तयार गरिएको छ। यद्यपि उक्त प्रस्ताव छलफलबाट पारित हुन बाँकी रहेको सुवेदीले बताउनुभयो। उहाँका अनुसार सामुदायिक वन उपभोक्ता समूह, आदिवासी जनजाति समुदाय, निजी वन धनी, दलित समुदाय तथा प्रथाजनित अभ्यासमा वन व्यवस्थापन गर्दै आएका समुदाय कार्बन लाभका प्रमुख सम्भावित लाभग्राही हुन्। गण्डकी प्रदेशमा हाल 3972 सामुदायिक वन रहेको जानकारी कार्यक्रममा दिइएको थियो। गण्डकीका 85 स्थानीय तह मध्ये 41 स्थानीय तह कार्यक्रम अन्तर्गतको छलफल तथा सचेतना प्रक्रियामा समेटिएका छन्। त्यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कुल 313 स्थानीय तह मध्ये 142 स्थानीय तह कार्यक्रमको पहुँचमा आएको जानकारी प्रस्तुत गरिएको थियो। यसमध्ये बागमतीका 52, गण्डकीका 41 र लुम्बिनीका 49 स्थानीय तह रहेका छन्। कार्यक्रममा वन तथा वातावरण मन्त्रालय गण्डकीका महाशाखा प्रमुख सरोज पन्थे, नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष ओमप्रकाश गौचन, डिभिजन वन कार्यालय कास्कीकी डिभिजनल वन अधिकृत करूणा कार्की, कस्केली वन समाजका उपाध्यक्ष घनेन्द्र खनाल, सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, हिमवन्ती नेपाल गण्डकीकी अध्यक्ष चिनीमाया कालामगर र सामुदायिक वन उपभोक्ता महासंघ गण्डकीका महासचिव आशु विश्वकर्मा लगायतले धारणा राख्नुभएको थियो। नेपाल सरकारले 3 प्रदेशमा वन क्षेत्रबाट हुने कार्बन उत्सर्जन न्यूनीकरण गरी अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक निजी साझेदारी संयन्त्र लिभसँग 9 नोभेम्बर 2022 कार्बन खरिद बिक्री समझदारी पत्रमा हस्ताक्षर गरेको थियो। नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले सरकारको कार्यशैली, सुशासन, राष्ट्रियता, लोकतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको छ। असोज 5-8 गतेसम्म ललितपुरको भनीमण्डल स्थित रामबाग महलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सरकारका कदमहरूप्रति आपत्ति जनाउँदै प्रस्तावहरू पारित गरेको हो। नयाँ सरकार गठन भए लगत्तै पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रातारात घर घेराउ गरी गिरफ्तार गर्न खोजिएको र मुद्दा चलाउन खोजिएको घटनालाई एमाले राजनीतिक प्रतिशोधको पराकाष्ठ भनेको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गरिएको गिरफ्तारीको समेत निन्दा गर्दै बैठकले यस्ता कार्यलाई मुलुकलाई मुठभेडतिर लैजाने दूषित मनसाएको बोझ भएको ठहर गरेको छ। भदौ 23 र 24 गते भएका घटनाको पछाडि अनेकौं षड्यन्त्र रहेको दावी गर्दै एमाले भदौ 24 को राज्य विध्वंसको छानबिनलाई पन्छाउने र दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको आरोप लगाएको छ। घटनाको निष्पक्ष छानबिनको लागि तत्काल सक्षम न्यायिक आयोग गठन गर्ने र यसअगाडि गठित आयोगहरूको प्रतिवेदन पूर्ण पाठसहित सार्वजनिक गर्ने एमाले माग गरेको छ। सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई विस्थापित गर्दा पाँच जवानले आत्महत्या गरेको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एमालेले पाँच महिना बित्दा पनि विस्थापितको व्यवस्थापन गर्न नसक्नु सरकारको जनविरोधी व्यवहार भएको टिप्पणी गरेको छ। संविधानले प्रत्याभूत गरेको ट्रेड युनियन अधिकार, सभ्यो अधिकार र मीडिया स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको भन्दै सरकारको आलोचना गर्ने नागरिक र अभियन्तालाई पक्राउ गरी अधिनायकवादी शासन स्थापना गर्ने दृष्टता भइरहेको आरोप बैठकले लगाएको छ। संविधान संशोधनको नाममा एकपक्षीय कार्यदल गठन गरेर संविधानका आधारभूत स्तम्भ भत्काउन खोजिएको एमालेको निष्कर्ष छ। आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनुपर्नेमा पार्टी प्रष्ट रहे पनि वर्तमान सरकारको नियत संविधानको रक्षा गर्ने नभएको भन्दै एमाले संविधानको रक्षाको लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ। यसै गरी बजारमा देखिएको खाना पकाउने ग्यासको हाहाकार, अस्वाभाविक महँगी र अन्धाधुन्ध बढ़ाइएको करबाट आम नागरिक आक्रान्त बनेको एमाले जनाएको छ। बढ़दो आत्महत्या र युवाहरूको वैदेशिक पलायनले समाजमा निराशा छाएको तथा उद्योगी व्यवसायको मनोबल खस्किए पनि सरकार पूरै संवेदनहीन बनेको एमालेको ठहर छ। महँगी नियन्त्रण, ग्यासको सहज आपूर्ति र अस्वाभाविक कर फिर्ता लिन माग गर्दै व्यावसायिक प्रतिष्ठानमा हमला र आगजनी गर्नेहरूलाई कार्यवाहीको दायरामा ल्याउन माग गरिएको छ। सरकारको गैर जिम्मेवार व्यवहार र बढ़दो भू राजनीतिक चलखेलको कारण राष्ट्रिय हित, प्राकृतिक स्रोतको रक्षा र स्वाभिमानको प्रश्न गम्भीर बनेको भन्दै एमाले प्रधानमन्त्रीलाई संसदमा दिएको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन आग्रह गरेको छ। यस्तो प्रतिकूल परिस्थितिमा राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षाको लागि सबै देशभक्त, लोकतान्त्रिक दल र नागरिकहरूलाई एकजुट हुन एमाले आह्वान गरेको छ। नेकपा एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता चयन हुनुभएको छ। केन्द्रीय कमिटिको बैठक अघि आज बसेको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारी सहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पूर्व राष्ट्रपति भण्डारीले पार्टीको एघारौं महाधिवेशन अघि नै पार्टी सदस्यताको लागि आवेदन दिनुभएको थियो। त्यतिबेला पार्टीले राष्ट्रको सम्मानित पदमा पुगिसकेको व्यक्ति पुनः खुल्ला राजनीतिमा वा कुनै राजनीतिक दलको सक्रिय राजनीतिमा हुँदा उपयुक्त नहुने भन्दै सदस्यता दिन अस्वीकार गरेको थियो। यही असोज पाँच गतदेखि चलिरहेको केन्द्रीय कमिटिको बैठक आज सकिएको छ। केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनैतिक प्रतिवेदन पारित भएको थियो। नेकपा एमालेको स्थायी कमिटिमा सातजना मनोनित हुनुभएको छ। अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेल, थम्माया थापा, लालबाबु पण्डित, प्रदीप गेवाली, काशीनाथ दवाड़ी, देवराज घिमिरे र शिवमाया तुम्बा हम्फेलाई स्थायी कमिटि सदस्य मनोनित गर्नुभएको हो। त्यस्तै केन्द्रीय कमिटिमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्मगिरी, नारायण घरती, विद्यासुन्दर साक्य, शान्तिलाल महत, पोल्तेन छेम्पाङ गुरूङ, प्रेम दंगाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्बा आम्फे, कौशिला खत्री, जानुका सिमखडा र बिना मास्तोला रहनु भएको छ। जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशील गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम शुरू भएको छ। बिहिबार र शुक्रबार दुई दिनसम्म चल्ने यो समीक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। प्रमुख पौडेलले गैर सरकारी संस्थाहरू थप प्रभावकारी परिणामका लागि ठोस योजनासहित कार्य सम्पादन गर्न अगाडि बढ़नुपर्ने बताउनुभयो। गैर सरकारी संस्थाहरू हरेक तहका सरकारको सहयात्री र सहजकर्ता भएको उल्लेख गर्दै आफ्नो लक्ष्यसहित सामाजिक उत्तरदायित्वमा ध्यान पुर्याउन आग्रह गर्नुभयो। पारदर्शी र उत्तरदायी संस्थाहरू नै आफ्नो उद्देश्यमा सफल र दीर्घकालीन सेवा प्रवाहमा अब्बल हुने बताउनुभयो। कतिपय संस्थाहरूले आन्तरिक नियन्त्रण प्रणालीमा जोड़ दिनुपर्ने देखिएको भन्दै प्रमुख पौडेलले जिल्लाभरि कार्यक्षेत्र हुने केही संस्थाहरूले जिल्ला परियोजना सल्लाहकार समितिको बैठकबाट आफ्ना नीति कार्यक्रम र बजेट स्वीकृत लिएर सञ्चालन नगरेको पाइएको हुँदा तत्काल सो गर्न आग्रह गर्नुभयो। पौडेलले मानवीय विकाससहित दिगो विकासको लक्ष्य प्राप्तिमा गैर सरकारी संस्थाहरूको भूमिका उल्लेखनीय भएको उल्लेख गर्नुभयो। उहाँले कामदार र कर्मचारीहरूलाई कानून तथा नियम बमोजिम प्रदान गर्नुपर्ने सेवा सुविधामा कमी नगर्न आग्रह गर्दै विभिन्न दात्री निकायबाट प्राप्त अनुदान समेत उच्च सदुपयोग गर्न आग्रह गर्नुभयो। कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरूङ सहितले गैर सरकारी संस्थाको कार्य र भावी भूमिका सम्बन्धमा प्रकाश पार्नुभएको थियो। आइतबारको समीक्षामा राइट फर चिल्ड्रेन, बाल कल्याण संस्था, शक्ति समूह, चिल्ड्रेन नेपाल, कोपिला नेपाल, दयाको नेपाल, साना हातहरू नेपाल, मानव अधिकारका लागि महिला एकल महिला समूह कास्की, बाल हितकारी परियोजना, थ्री एन्जल्स नेपाल, बहिनी एडुकेयर फाउण्डेशन, कोपिला चिल्ड्रेन होम, महिला सशक्तिकरण समाज, एसयूएस बहिनी सहित पन्ध्रवटा संस्थाले आज बिहिबार आफ्नो संस्थाको संचालित कार्यक्रमको विवरण सहित समीक्षा प्रस्तुत गरेका थिए। जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बराले गरेको सूचना अधिकारी लक्ष्यु शर्माले जानकारी दिनुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, BND भवन, सानीमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579, 98560-26579।
4: सचेतना सूचना, यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
7: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424-9804-46-5525।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, गण्डकी प्रदेशमा रहेका सांस्कृतिक सम्पदाको व्यवस्थित अभिलेखीकरण, संरक्षण तथा अध्ययनको लागि मानचित्रको प्रयोगलाई थप प्रभावकारी र वैज्ञानिक बनाउनु पर्नेमा सरकारवालाले जोड़ दिएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा सम्पन्न सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा मानचित्रको औचित्य विषय गोष्ठीमा सहभागी वक्ताहरूले सांस्कृतिक सम्पदालाई भूगोलसँग जोडेर अभिलेखीकरण गर्न मानचित्र महत्वपूर्ण माध्यम भएको बताएका हुन्। गोष्ठीमा प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेलले सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा मानचित्रको औचित्य विषयमा गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो। प्रमुख आमन्त्रित प्राध्यापक डाक्टर दिलबहादुर छेत्रीले मानचित्रले सांस्कृतिक सम्पदालाई भूगोलसँग जोडेर प्रस्तुत गर्नुका साथै संरक्षण, अध्ययन र भावी पुस्ताको लागि सम्पदाको वास्तविक पहिचान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा मानचित्रको प्रयोगलाई अझ व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसले 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको नारा, नेपाली कांग्रेसको 15 महाधिवेशन, परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस सभाको विकल्प भन्ने रहेको छ। लोगोमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ। हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी 11.77 अंकले बढ़ेर 2629.81 बिन्दुमा पुगेको छ। आज निफ्टी बढ़े पनि कारोबार रकम पनि घटेको छ। हिजो 6.35 अर्ब कारोबार भएकोमा आज 5.44 अर्ब कारोबार भएको छ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेगबाहेक सबैजस्तो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारी वर्षाको सम्भावना छ। भोलि शुक्रबार वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएपछि ईरानले अमेरिकी दबाव सामू नझो

एआई एजेन्टले सरकारको मेडिकेयर तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा गर्नुभएको छ। यो घटना तीन महिना अघि जूनमा भएको र एआई एजेन्टले सार्वजनिक तथा गैर सार्वजनिक फाइलमा पहुँच बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। एआई एजेन्ट्सले सर्विसेस अस्ट्रेलियाले सञ्चालन गर्ने सार्वजनिक मेडिकेयर तथ्याङ्क रिपोर्टिङ पोर्टलमा प्रवेश गरेको रोइटर्सले जनाएको छ। पोर्टलमा मेडिकेयरसँग सम्बन्धित तथ्याङ्क, खर्च लगायत गैर संवेदनशील विवरण राखिएका छन्। ओपन एआईले भने आफ्नो आन्तरिक मूल्यांकनका क्रममा एआई मोडलले अस्ट्रेलियाका विभिन्न सरकारी वेबसाइट तथा सेवामा अनपेक्षित गतिविधि गरेको पत्ता लागेको जनाएको छ। अल्बानिजले घटनाबारे ओपन एआईका प्रमुख कार्यकारी अधिकृत श्याम अल्टम्यानसँग प्रत्यक्ष कुराकानी गरेको बताउनु भएको छ। जापानको आइची नागोयामा जारी विशौं एसियाली खेलकुदको चौथो दिनसम्म चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। चीनले 47 स्वर्ण 20 रजत र 10 काँस्य सहित कुल 77 पदक जितेको छ। आयोजक जापान 15 स्वर्ण 24 रजत र 27 काँस्य सहित 66 पदकका साथ दोस्रो स्थानमा रहँदा दक्षिण कोरिया 8 स्वर्ण 8 रजत र 24 काँस्य सहित 40 पदकका साथ तेस्रो स्थानमा रहेको छ। यता नेपालले भने एक काँस्य पदक जितेको छ। नेपालका लागि आज कराटेको कुमितेतर्फ 84 केजी माथिको तौल समूहमा तेन्जिङ शेर्पाले काँस्य पदक जित्नु भएको हो। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनल प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि रह्यो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअगाडि सन् 2023मा चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अलराउण्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको लागि अनुबन्ध गरेको छ। यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणको लागि पुनः अनुबन्ध गरेको हो। टोलीमा पुनः फर्कन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्ससँगको आफ्नो दोस्रो यात्राको लागि आफू तयार रहेको बताउनु भएको छ। राति 9 बजेको अनुवर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। 630 पालिकामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न। प्रतिकूल मौसम रहेका क्षेत्रमा असोज 13 भित्र गर्न निर्देशन। कार्बन लाभ लिन सामुदायिक वन समूहको अभिलेख अध्यावधिक हुनुपर्नेमा जोड़। यसका लागि स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सहभागिता आवश्यक। भदौ 23 र 24 घटनामा निष्पक्ष छानबिनको लागि सक्षम न्यायिक आयोग गठन गर्ने एमालेको माग। ओलीलाई गिरफ्तार गर्नु राजनैतिक प्रतिशोधको पराकाष्ठ भएको ठहर। पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन। स्थायी कमिटिमा 7 जना मनोनित। जिल्ला समन्वय समिति कास्कीमा गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा शुरू। समीक्षा बैठक 2 दिनसम्म चल्ने। कर्णालीदेखि पूर्वी भूभागमा वर्षा गराउने प्रणाली सक्रिय। भोलि देशभर ठूलो पानी पर्ने। राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति इरानको कड़ा प्रतिक्रिया। एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा। र विश्व एसियाली खेलकुदमा चीन 47 स्वर्णसहित शीर्ष स्थानमा, नेपालको खातामा 81। नेपाली महिला कबड्डी टोली सेमी फाइनलमा प्रवेश। हवस् त, यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अनुपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: रेडियो अन्नपूर्ण 93.4। रेडियो अन्नपूर्ण 93.4।
1: रंग बहार
2: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेंस्टे घर रंग आउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्जर पेंस्ट।
3: सचेतना सूचना। यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
4: फोन 061-572-648, 572-849।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा,
9: काठमाडौँ।

0: वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
2: नेपालीको गौरव,
3: नेपालीको पहिचान,
2: पालिखे ढाका टोपी
3: जसले शिरको शोभा बढाउँछ।
2: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
4: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
2: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
3: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
2: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
7: सचेतना सूचना यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अप्नाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
8: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय वर्षको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115 98251-98190।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
10: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
11: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
10: यी गरगहना बिक्री वा साटफेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ, यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
11: फोन 5308-15
10: 5308-15
11: मोबाइल नम्बर 9852-22871 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
12: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
13: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यस्कृत सम्बन्धलाई मान्यता देऊ।
12: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
13: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
12: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
13: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
12: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
13: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ्ट कार्यान्वयन गर।
12: नेपाल आदिवासी जनजाति महासंघ।
14: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
15: हेलो,
16: हजुर नमस्कार।
15: हेलो
16: नमस्कार काका, सुन्नु भएन?
15: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
15: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
17: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
6: घर होस् या अफिस, होटल होसिया रेस्टुरेंट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
18: रंग बहार
19: बर्जर संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
18: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
19: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
18: बर्जर पेंट
7: सचेतना सूचना यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस्। बाढ़ी पहिरो डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।

0: तपाईं अर्को मतलब हुँदैन।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला रातिको 10 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।